0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल घुरी गाउँमा
1: सोह्र गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल घुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98585002। खुशीको खबर।
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
5: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ। यस टाइम्सका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 16 गते शनिबार, सन् 2026 मे 30 तारीक, अधिक जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र

0: Pusan Kisan.
1: A complete piping solutions.
2: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम। कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड।
2: कर नीतिमा व्यापक फेरबदल। व्यक्तिगत आयकरको छुट सीमा 10 लाख रुपियाँ। वृद्ध भत्ता यथावत। दलित पाल पोषण भत्ता दोब्बर।
3: बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनमा आशंका। निजी क्षेत्र र लगानीकर्ता उत्साहित।
2: इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। अमेरिकाले अत्यधिक माग त्याग्नुपर्ने इरानी विदेश मन्त्रीको प्रतिक्रिया।
3: र काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई। राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। मेजर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: काया कैरनमा अब खबरको सिलसिला। आजका सबैजसो पत्रिकाहरूले बजेट मध्यम वर्गलाई रिजाउने खालको आएको र कार्यान्वयन अस्पष्ट रहेको खबर छापेका छन्। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा मध्यम वर्गका नागरिकलाई राहत पुग्ने गरी कर छुट, तलब वृद्धि, उद्यम व्यवसायका लागि नीतिगत वातावरण निर्माण गर्ने घोषणा गरेको छ। निम्न वर्गका लागि भने सीमित कार्यक्रमहरू मात्र ल्याएको छ। अर्थमन्त्री सोडिम वाग्लेले हिजो संघीय संसदमा बजेट प्रस्तुत गर्दै मध्यम वर्गलाई रिजाउन व्यक्तिगत आयकर छुटको सीमा दोब्बर बढ़ाएर 10 लाख रूपियाँ पुर्याउनु भएको छ भने आयकरको अधिकतम सीमा 39%बाट 10% बिन्दुले घटाएर 29% मात्र कायम गरिदिनु भएको छ। यसको अर्थ 10 लाख रूपियाँसम्म आमदानी गर्नेले 1% सामाजिक सुरक्षा कर मात्र तिरे पुग्नेछ भने धेरै कमाउनेले अब 29% भन्दा बढ़ी कर तिर्नु पर्दैन। यसअघि यस्तो सीमा अविवाहितलाई 5 लाख र विवाहितलाई 6 लाख रूपियाँ थियो। अहिले विवाहित र अविवाहित भनेर छुट्याइएको छैन। अर्कोतर्फ सरकारी कर्मचारीको तलब 21% बढ़ेर यसको लाभ पनि मध्यम वर्गलाई नै हुनेछ। यी दुवै व्यवस्थाले घर भाड़ादेखि बजारमा विभिन्न सामग्रीको मूल्य वृद्धि हुनेछ। यसको बढ़ी मार न्यून आय भएका नागरिकलाई पर्नेछ। आयकरको अधिकतम दर घटाएर कर नलाग्ने सीमा 5 लाखबाट बढ़ाएर 10 लाख रूपियाँ पुर्याउँदा मध्यम वर्गलाई राहत पुग्ने कर विज्ञ रूपक खड्काको भनाइरहेको छ। बजेटको असर निम्न वर्गका नागरिकलाई पर्ने पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईको तर्क छ। किसान मजदूर वर्गको सुरक्षाको लागि कार्यक्रम आउनु पर्थ्यो। बजेट सुन्दा कर्णप्रिय भए पनि यसले निम्न वर्गलाई सम्बोधन गरेको पाइएन। उहाँले भन्नुभएको छ, हाम्रो अर्थतन्त्र अझै पनि कृषिमा निर्भर छ, त्यसैले कृषिलाई व्यवसाय गर्ने विस्तृत कार्यक्रम आउनु पर्थ्यो। सरकारमा रहेका व्यक्ति मन्त्रीहरू मध्यम वर्ग भएकाले पनि बजेट त्यही वर्गमा केन्द्रित रहेको हुन सक्ने उहाँको भनाइ छ। विशेष गरी आधारभूत वर्गलाई राज्यले हेर्नुपर्छ। तीव्र आर्थिक वृद्धिसँग सम्बन्धित कार्यक्रममा आधारभूत वर्गलाई जोड्न सक्नुपर्थ्यो उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले भने करको बोझ घटाउन आयकर छुटको सीमा दोब्बर गर्नु परेको बताउनु भएको छ। बजेटमा निम्न वर्गलाई लक्षित गरेर केही सीमित कार्यक्रमहरू भने समेटेका छन्। देशभरिका दलित बाल बालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रुपियाँ पुर्याइएको छ। बाल पोषण भत्तामा वृद्धि गरी निम्न वर्गलाई समेट्न खोजिएको देखिन्छ। उच्च गरिबी भएका र मानव विकास सूचकाङ्कमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बाल बालिकाहरूले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छ। निजी क्षेत्र लक्षित कार्यक्रमहरू भने पर्याप्त छन्। शेयर कारोबारमा सूचीकृत कम्पनीका धितुपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था सरकारले गरेको छ। यसैगरी पूँजीगत लाभकर अन्तिम टुङ्गो भनिए पनि राजस्व कार्यालयहरूले कर उठाउनको लागि दबाव दिँदै आएका थिए। सरकारले पूँजीगत लाभकर अन्तिम हुने नहुने अन्यल हटाएसँगै पूँजीगत लाभकरको सीमा भने बढ़ाएको छ। दर बढ़े पनि पूँजी लाभकर नै अन्तिम हुने व्यवस्थाले मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र ज्यान गुमाएका श्रमिकको सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउने र सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाइने सरकारले जनाएको छ। सरकारले डिजिटल भुक्तानी मार्फत खरिद गर्दा उपभोक्ताले तत्काल 10% भ्याट छूट पाउने व्यवस्था गरेको छ। यो व्यवस्थाले पनि मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी माल वस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर सरकारले घटाएको छ। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरिएको छ। यो व्यवस्थाले आयातित वस्तु सस्तो हुन गई नागरिकले कम मूल्यमा वस्तु तथा सेवा खरिद गर्न पाउनेछन्।
3: तलब वृद्धि गरेर सरकारले सुशासन र सेवा प्रवाह सुधारमा जोड़ दिएको छ। कर्मचारीको तलबमा झण्डै 21% वृद्धि भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत शुरू तलब स्केलमा 10% वृद्धि गरेको हो। कार्य सम्पादनको आधारमा नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ता पनि व्यवस्था गरिएको छ। यसबाट अहिले खाइपाई आएको पारिश्रमिकमा झण्डै 21% वृद्धि हुने अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले बताउनु भएको छ। अर्थमन्त्री वाग्लेका अनुसार अब ग्रेडसहित कर्मचारीको पारिश्रमिक झण्डै 40,000 रूपियाँदेखि 1,00,000 रूपियाँ माथिसम्म कायम हुनेछ। नयाँ तलब स्केल आउँदो साउन 1 गतेदेखि लागू हुनेछ। कर्मचारीको तलब पछिल्लो 4 वर्षदेखि बढ़ेको थिएन। 2079 बजेटबाट कर्मचारीको तलब 15% बढ़ाइएको थियो। सबै तहका कर्मचारीले पाउँदै आएको मासिक 5,000 रूपियाँ महँगी भत्तालाई सरकारले यथावत नै राखेको छ। अब कर्मचारीको न्यूनतम 38,401 रूपियाँ हुनेछ भने अधिकतम तलब 98,425 रूपियाँ हारारी हुनेछ। निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव हो। अब मुख्य सचिवको तलब ग्रेड समेत जोड्दा 1,00,000 रूपियाँ हारारीमा पुग्नेछ। यसै गरी सबैभन्दा तल्लो तहको कर्मचारीको तलब ग्रेड सहितको रकम जोड्दा 40,000 रूपियाँ हाराहारी हुनेछ।
2: बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन भएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा भएको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको हो। यस्तै सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउने यस्ता सेवा निर्यातबाट आर्जित आयमा 50% कर छुट्टी दिने व्यवस्था भएको छ। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई करयोग्य आय गणनामा 100% छूट हुने व्यवस्था बजेटले गरेको छ। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क लगाइएको छ। नाफा नकमाउने गरी स्थापना भएका पूर्ण स्वामित्वमा विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था बजेटले गरेको हो। महानगरपालिका र उपमहानगरपालिका बाहेक क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था बजेटले गरेको छ। बजेटले दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा का न्यूनतम दरमा समता शुल्क लगाइएको छ। विद्युतीय गाड़ीमा भन्सार महसुल मूल्यका आधारमा लगाउने व्यवस्था बजेटले गरेको छ। यसअघि पिकावर क्षमताका आधारमा लाग्दै आएको थियो। यस्ता गाड़ीको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्री व्यवस्थापनका लागि पैठारी बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लागिनेछ। नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्प्रिट उत्पादन तथा मेचुरेशन कामलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख छ। चुरोट र मदिरामा 10% अन्तशुल्क बढ़ाइएको छ। यस्तै डिजिटल भुक्तानी मार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर भ्याटमा 10% छूट दिइएको छ। सरकारले निर्धारण गरेको नयाँ दर संरचना अनुसार 20,00,000 रूपियाँसम्म भन्सार मूल्य भएका विद्युतीय गाड़ीमा 2.5% स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ। यस्तै 30,00,000देखि 40,00,000 रूपियाँसम्मका विद्युतीय गाड़ीमा 17.5%, 40,00,000देखि 50,00,000 रूपियाँसम्मका गाड़ीमा 72.5% तथा 50 लाख रुपियाँ भन्दा माथिका विद्युतीय गाडीमा 112.5% कर लाग्ने व्यवस्था गरिएको छ। सरकारले वृद्ध भत्ता यथावत राखेको छ भने दलित बाल पोषण भत्ता दोब्बर बनाएको छ।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन गर्नुभएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको छ। आउँदो आर्थिक वर्ष 2083-84 बजेटमाथि राजनैतिक दल, निजी क्षेत्र र आर्थिक विश्लेषकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। बजेटले आत्मसात गरेको प्रशासनिक सुधार र डिजिटल अर्थतन्त्रको सोचलाई धेरैले सकारात्मक ठानेका छन्। बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयन पक्षमा भने आशंका व्यक्त गरिएको छ। सत्ता पक्षका समर्थकले बजेटलाई अर्थतन्त्रको बोल्ड रूपान्तरणकारी कदमका रूपमा व्याख्या गरेका छन्। 31 अनावश्यक सरकारी संरचना खारेज गर्ने, मन्त्रालय संख्या घटाएर 18 बनाउने, सूचना प्रविधि आईटी र एआई क्षेत्रलाई प्राथमिकता, सनसेट ल मार्फत पुराना कानून सच्याउने घोषणा सकारात्मक भएको र यसले प्रशासनिक चुस्तता ल्याउने सत्तापक्षको दावी छ। पूर्व अर्थमन्त्री महेश आचार्य नीतिगत र कानूनी सुधारलाई बजेटले समेट्ने प्रयास गरे जस्तो देखिएको बताउनुहुन्छ। बजेट कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढ़ाउने कुरा सरकारको काममा भर पर्छ उहाँले भन्नुभएको छ। त्यस्तै एफएनसीसीआईका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले समग्रमा बजेट सुन्दा हामी उत्साहित भएका छौं भनेर प्रतिक्रिया दिनुभएको छ। बजेटले धेरैजसो समस्या सम्बोधन गर्न खोजेको उहाँले बताउनुभयो। करका दर घटाउन खोजेको जस्तो देखिन्छ उहाँले भन्नुभएको छ। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको प्रतिक्रिया दिनुभएको छ। बजेट वितरणमुखी देखिन्छ र स्रोत ऋण भनिएको छ। बजेटको आकार पनि वास्तविकतामा आधारित छैन उहाँले भन्नुभएको छ।
2: बजेट मार्फत आफ्ना मागहरू पूरा गरेपछि शेयर बजारका लगानीकर्ता उत्साहित देखिएका छन्। उनीहरूले विगतदेखि राख्दै आएको पूँजी बजारको पूँजीगत लाभ गर्ने, अन्तिम कर मान्ने व्यवस्था सरकारले बजेट मार्फत गर्ने घोषणा गरेसँगै उत्साहित भएका हुन्। काया कैरनमा निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने सरकारको निर्णयमा नागरिकको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम, कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड, कर नीतिमा व्यापक फेरबदल, व्यक्तिगत आयकरको छुट सीमा 10 लाख रूपियाँ, वृद्ध भत्ता यथावत, दलित बाल पोषण भत्ता दोब्बर, बजेटको सुरु व्यवस्थापन र कार्यान्वयनमा आशंका, निजी क्षेत्र र लगानीकर्ता उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। सरकारले चालू आर्थिक वर्षको तुलनामा आउँदो वर्ष प्रदेशलाई दिइने विभिन्न शीर्षकको अनुदान रकम बढ़ाएको छ। पालिकामा पठाउने समानीकरण अनुदान बाहेक अन्य सबै अनुदान रकममा कटौती भएको छ। संघले प्रदेशलाई समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा बजेट उपलब्ध गराउने संवैधानिक व्यवस्था छ। यो व्यवस्था कार्यान्वयनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न मापदण्डमा टेकेर गर्ने सिफारिशको आधारमा सरकारले वित्त हस्तान्तरण गर्दै आएको छ। आउँदो वर्ष संघ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्ब भन्दा बढ़ी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। यो रकम चालू आर्थिक वर्षको भन्दा केही बढ़ी हो। प्रदेश र पालिका तहको अधिकार कार्यान्वयनको विषयमा बजेट उत्साहजनक नभएको संघीय मामिलाका जानकार खिमलाल देवकोटाले बताउनुभयो। संघीय सरकारलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने भन्ने विषय बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख भएको प्रसंग जोड्दै देवकोटाले बजेट भने सबै काम संघीय सरकारले नै गर्ने ढाँचाको देखिएको टिप्पणी गर्नुभएको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच वैदेशिक लगानी सहजीकरण, कच्चा पदार्थको भन्सार दरमा कमी, ठूलो संख्यामा अन्तशुल्क खारेजी, स्टार्टअप र साना उद्यम प्रवर्धन लगायत विषय समेटेर आर्थिक वर्ष 83-84 को बजेट आएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदको संयुक्त सदनमा हिजो प्रस्तुत गरेको बजेटले निजी क्षेत्रलाई तत्कालका लागि उत्साहित बनाए पनि लगानी प्रवर्धन गर्ने नगर्ने विषय कार्यान्वयनको अवस्था हेरेर मात्र निकयोग गर्न सकिने उद्यमीहरूले बताएका छन्। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत कच्चा पदार्थमा लाग्ने भन्सार महसूल घटाउने र अन्तशुल्क हटाउनेसम्मको नीति लिएको छ। सँगै सरकारले लगानी प्रवर्धन गर्न कम्पनी खारेजी, विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्तिदेखि विदेशमा सेवा शुल्क भुक्तानी, रोयल्टी र प्रविधि को रकम पठाउने प्रक्रिया सरल बनाउने सम्मको नीति अप्नाएको छ। सरकारले एआई कारखाना र एआई कम्प्युट केन्द्र स्थापना गर्नुका साथै हजारौं एआई प्रोसेसिङ युनिट खरिद गर्ने घोषणा गरेको छ। संचारदेखि राजस्व, प्रशासन, न्याय प्रणाली, अनुसन्धानसम्मको विविध क्षेत्रमा आर्टिफिशियल इन्टेलिजेन्स एआई प्रयोग गरी आर्थिक रूपान्तरण गर्ने महत्वाकांक्षी योजना बजेट मार्फत प्रस्तुत गरिरहँदा कार्यान्वयन मोडालिटी, जनशक्ति र स्रोत सुनिश्चितताको विषयमा विज्ञ एवं सरोकारवालाले प्रश्न उठाएका छन्। एआई केन्द्रित बजेटका कार्यक्रम नौला र सकारात्मक अवधारणा भए पनि स्पष्ट कार्यविधि र विद्युतको निरन्तर आपूर्ति जस्ता विषयलाई मुख्य चुनौतीका रूपमा लिएको खबर कान्तिपुरले छापेको छ।
2: सरकारले निजी अस्पतालहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेपछि नागरिकमा चिन्ता बढ़ेको छ। सरकारी अस्पतालको तुलनामा बढ़ी व्यवस्थित, सहज र छिटो सेवा पाइने भएकाले पछिल्लो समय केही निजी अस्पतालहरूमा बीमा गराएका बिरामीको भीड़ बढ़ेको थियो। तर स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार आजदेखि लागू हुने गरी सबै निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ। निजी अस्पतालहरूमा बीमा सेवा स्थगित गर्ने सरकारको यो निर्णय कतिको व्यावहारिक छ भनेर साथी महेश गेवालीले काठमाडौँको एक निजी अस्पताल परिसरमा भेटिएका नागरिकलाई सोध्नु भएको छ।
4: म राजकुमार ढुङ्गाना हजुर अहिले यहाँ हस्पिटल आएको स्थायी ओखल ढुङ्गा हो अहिले हामी यहाँ गौरीघाट बस्छौँ। कुनै पनि देशको सरकार कस्तो छ भन्ने कुरा सरकारले गरेका निर्णयहरूबाट थाहा हुन्छ। यो स्वास्थ्य बिमाले नागरिकका अब नागरिकको संविधानमै व्यवस्था भएको स्वास्थ्य सम्बन्धीको हक नागरिकलाई छ। संविधानले प्रदत्त गरेको हक अधिकारलाई वञ्चित गरेर सरकार कतातिर हिँड्न खोज्नु भएको, त्यसैले एउटा सरकारले दिने अर्को सरकारले खोज्ने, यो राम्रो हो यो होइन? त्यसकारण सरकार भनेको आम नागरिकलाई हेरेर गर्ने हो नि त, नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ। त्यसैले सरकारले यसलाई गम्भीर ढंगले हेर्नुपर्छ, संशोधन गर्नुपर्छ, यो निर्णयलाई तत्काल ब्याक गरेर यही सुझाव दिन चाहन्छु।
5: सरस्वती घिमिरे, म गौरीघाट उमागुण्डमा बस्छु। सर्वसाधारण सबैले स्वास्थ्य सुविधाहरू पाइरहेको थिए, सेवा सुविधा सहज रूपमा पाइरहेको थिए, त्यो रोक्नु भने त गलत हो नि त। पैसा हुनेलाई त मतलबै भएन, अब देशदेखि विदेश जहाँ पनि घर उपचार गराउँछन् नि। सरकारीमा भन्दा निजीमा अलिकति भिड कम हुन्थ्यो, टाइममा पैसा निकासा नदिएर त भने त्यो बन्द लागेको त। सहज रूपमा पैसा निकासा गरेर निजी हस्पिटललाई पनि सजिलो बनाइदिनु पर्यो।
2: शिव ढुङ्गाना उखल ढुङ्गा जिल्ला चिसोडी गाउँपालिका तीन। यसरी स्वास्थ्य बिमा कार्यक्रम जुन थियो त्यसले चाहिँ दूरदराजका गरिब निमुखा विपन्न नागरिकहरूको लागि धेरै राम्रो काम गरेका थियो, राहत थियो। यसरी तुरन्तै एउटा बहकाउ जस्तो ढंगले बन्द गरिनु चाहिँ आम नागरिकको लागि त्यति राम्रो विषय होइन, यसले चाहिँ आम नागरिकलाई राम्रो गरेन, यो चाहिँ तत्काल सरकारले सच्याउनुपर्छ भनेर।
6: कविता खनाल, म साबिलगंज स्थानमा बस्छु। बिमा त गर्यौं तर साधारण कुनै रुखाखोकी यस्तो ज्वरोहरूको रोगको लागि चाहिँ ठिकै छ। दीर्घकालीन औषधिहरू खाने जुन जटिल समस्याहरू छ नि हाम्रो, त्यसको लागि चाहिँ त्यति प्रभावकारी देखिएन। बन्द गर्ने त ठिक होइन, यसलाई चाहिँ झन् अझै प्रभावकारी बनाएर अझै जनमासलाई अझै धेरै सुविधा दिनुपर्ने हो। त्यो कुरा चाहिँ जहाँबाट परिचालित हो उहाँले चाहिँ एउटा अनुगमन निरीक्षण गरेर यसलाई प्रभावकारी बनाउनु चाहिँ पर्यो।
7: कुमार तपलिया, बसाई मूल पाँच हो। निर्णय त अब स्वास्थ्य बिमा जनताले पाउने अधिकार हो, गर्नुपर्ने हो राज्यले होइन, यही भन्ने कुरो त अब यो गलत हो भन्ने कुरो मात्रै। निम्न स्तरको जनताहरूलाई केही राहत मिल्दा थियो नि त, त्यो भएन भन्ने कुरो हो, त्यो हुन पर्यो भन्ने कुरो हो।
8: विष्णु बेदी, भुम्लो गाउँपालिका, मेरो दोलालघाट घर। नयाँ सरकारले स्वास्थ्य शिक्षा सबै दिने भनेर निर्णय गरेर आएको छ, अब न अस्पतालले नमानेको, न बिमाको रकम नपुगेको, के कारणले गर्दाखेरि यसबाट नै हामीलाई जटिल अवस्था आउला जस्तो थियो। बिमाको अब एक वर्षसम्म 1,00,000 बिमा भनेर हामीलाई दिइ गरिरहेको थियो, अहिले हामीलाई नै समस्या छ। अब पहिला पनि हामीले पालिकाले पनि त धुलखेल भनेर दिएको थियो, त्यो धुलखेलले लिँदैन, नलिसकेपछि त्यो रकमहरू त्यसै नै सिद्धियो। हामीलाई भक्तपुर आइज भन्छ, कता आइज भन्छ, एकदम अन्डोल भयो। यो बिमाले गर्दाखेरि धेरै समस्या छ।
9: काभ्रे हो, कात्ति देउराली गाउँपालिका, चन्द्रप्रसाद चौलागाई, बालबाखानी कपन। साह्रै गरिबले त अब स्वास्थ्य बिमा पाउने पर्ने हो होइन, हेर विचार गरेर गरिब आज गरिब उसी मर्नु त भएन नि, स्वास्थ्य बिमा त चाहियो त, मार्नु पार्नु भएन।
10: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
11: हाम्रा सेवाहरू
10: ओपीडी सेवा,
11: विशेषज्ञ ओपीडी सेवा,
10: निशुल्क औषधि वितरण,
11: सशुल्क फार्मेसी सेवा,
10: फिजियोथेरापी सेवा,
11: अकुपंचर सेवा,
10: योग परामर्श सेवा,
11: क्रियाकल्प सेवा,
10: पूर्व कर्म पञ्चकर्म सेवा,
11: छार सूत्र सेवा,
10: जलौका सेवा,
11: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
11: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर, गैरी गाउँ, काठमाडौँ। फोन नम्बर 01-4110 6 96 98 5 14 24 063।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। वर्षा सकिएपछि मुस्ताङका खेत फेरि बिउजिन्छन्। खेतीबालीमा रौसिएका किसान बिहानै हलो कोदालो र डोको बोकेर खेततिर लाग्छन्। यो बेला किसान कतै माटो पल्टाइरहेका हुन्छन्, कतै बिउ छरिरहेका। त्यसको प्रतिफल कार्तिक मंगिरतिर देखिन थाल्छ। त्यसबेला आलु विस्तारै जमीनमाथि निस्किएर फैलिन थाल्छ। जाडो बढ्दै जाँदा खेतमा आलुका हरिया बोट हुर्किन्छन्। फूल फुलेपछि किसानको आँखामा आशाका किरण छाउँछन्। उनीहरूलाई थाहा हुन्छ माटोभित्र भविष्य पलाइरहेको छ। आलु खन्ने समयमा परिवार, छिमेकी र साथीहरू सबैसँगै खेतमा जम्मा हुन्छन्। हिमाली क्षेत्रमा आलु फलाउन मौसमसँग लड्नुपर्छ, पानी जोगाउनुपर्छ, कहिलेकाहीँ कठिन हिमपातसँग पनि सम्झौता गर्नुपर्छ। त्यही आलु ट्रक चढेर पोखरा, काठमाडौँ र देशका अन्य बजारसम्म पुग्छ। तर यो यात्रामा चुनौती पनि कम छैनन्। सड़क अवरोध, मौसम परिवर्तन, मलको अभाव र बजारको अस्थिर मूल्यले किसानसँग हरेक वर्ष परीक्षा लिन्छ। तैपनि मुस्ताङका खेत खाली हुँदैनन्, किनकि मुस्ताङीलाई थाहा छ माटो छोडे हिमाली जमिन पनि रित्तिन्छ। त्यसैले हरेक वर्ष फेरि आलु रोपिन्छ, फेरि सपना उम्रिन्छ र फैलिन्छ। मुस्ताङको आलु केवल खाद्यबाली होइन, यो हिमालीको धैर्य हो, किसानको संघर्ष हो। मुस्ताङी आलुको शहर यात्रा शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने बताउनु भएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरान कहिले पनि आणविक हतियार नराख्न, इन्धन तथा अरू सामान ढुवानीका लागि हर्मुज जलमार्ग खोल्न सहमत हुनुपर्ने शर्त उल्लेख गर्नुभएको छ। इरानका विदेश मन्त्री अब्बास अरागचीले युद्ध विरामका लागि अमेरिकी अत्यधिक माग के हो भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर रहने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानका उच्च कूटनीतिज्ञ अरागचीले आफ्नो ओमानी समकक्षीलाई मध्यपूर्व युद्धका लागि अमेरिकासँग सम्झौताका लागि उसले आफ्नो अत्यधिक माग त्यागेमा मात्र सम्भव रहेको बताउनु भएको छ। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकट नजिक भएको दावी गर्नुभएको थियो। यद्यपि उहाँले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको पनि बताउनु भएको छ।
3: अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि लगातार इरानले

0: चण्डीगढ़मा भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले दिएको 215 रनको लक्ष्य गुजरातले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। गुजरातका कप्तान शुभमन गिलले 104 रन बनाए। साई सुदर्शनले 58 रन जोड़े। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 214 रन बनाएको थियो। राजस्थानका वैभव सूर्यवंशीले 96 रन बनाए पनि टोली पराजित भयो। अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीसँग खेल्नेछ। फाइनल खेल भोलि हुनेछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। पर्साको ठोरीमा गैराती ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा 169 मिलिमिटरसम्म पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती मध्य प्रदेश सहित बागमती गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। काठमाडौँ उपत्यकामा पनि बिहान पानी परेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी सुदूरपश्चिम मध्य कोशी बागमती गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको पानी पर्ने महाशाखाले जनाएको छ। तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। भोलि बेलुकीदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन्।
0: सरकारले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि सारेको छ। त्यसै गरी बजेटको प्राथमिकतामा यूको कालो सूचीबाट नेपाललाई हटाउने अर्थमन्त्री सोनिम वाग्लेले बताउनु भएको छ।
1: सरकारले निजी विद्यालय कलेज र अस्पतालसँग पनि कर उठाउने भएको छ। काया कैरनमा अब पालो उखानको
0: ऋण काटेर घिउ खाने
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम। कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड़।
1: कर नीतिमा व्यापक फेरबदल। व्यक्तिगत आयकरको छूट सीमा 10 लाख रूपियाँ। वृद्ध भत्ता यथावत। दलित बाल पोषण भत्ता दोब्बर।
0: बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनमा आशंका। निजी क्षेत्र र लगानीकर्ता उत्साहित।
1: इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने। अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। अमेरिकाले अत्यधिक माग त्याग्नुपर्ने इरानी विदेश मन्त्रीको प्रतिक्रिया।
0: र काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई। राजस्थानलाई हराउँदै गुजरात आई IPL क्रिकेटको फाइनलमा।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट ज्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। बजेट र बजेट भाषणको बेला प्रधानमन्त्री बालेन्द्र शाह पूरै समय संसदमा बसेको विषयसँग यो कार्टुन सम्बन्धित छ। बजेट पछि सोधिएको प्रतिक्रियामा एकजनाले भन्दैछन्, बजेट न कुरा गरौं, खुद प्रधानमन्त्री नै पूरै समय बस्नुभयो भनेपछि कति इपिगो होला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: बेलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट

0: संघीय सरकारले नयाँ बजेटमा प्रणालीका राजमार्ग लगायतका पूर्वाधार निर्माणमा धेरै विषय समेट्यो। बजेट भने कम छुट्यायो।
1: कर्णाली छोरी सम्मेलन आजदेखि सुर्खेतको वीरनगरमा शुरू हुँदै कर्णालीका 79 स्थानीय तहका लोपलमुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने।
0: जाजुकोटमा दादुराका बिरामी फेला, 6 जनामा स्वास्थ्य परीक्षण गर्दा 4 जनामा दादुरा पुष्टि।
1: र कर्णाली प्रदेश स्तरीय मेयर कप फुटबलमा सुर्खेतको विजयी शुरूआत, राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा प्रवेश। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइरा, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। संघीय सरकारले नयाँ बजेटमा कर्णालीका राजमार्ग लगायतका पूर्वाधार निर्माण, खेलकुद, जलविद्युत लगायतका धेरै विषय समेटे पनि बजेट भने कम छुट्याएको छ। विकासतर्फ 4 खर्ब 31 अर्ब बजेट ल्याएको सरकारले कर्णालीका लागि जम्मा 4 अर्बको हाराहारीमा मात्रै बजेट छुट्याएको छ। संघीय सरकारले कर्णाली राजमार्ग र कर्णाली करिडोरका लागि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सार्वजनिक गर्नुभएको आर्थिक वर्ष 2083-84 बजेटमा कार्यक्रम मार्फत कर्णाली राजमार्ग, भेरी करिडोर, स्तर उन्नति तथा कालोपत्री गरिने बताउनु भएको हो। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले नयाँ बजेट प्रस्तुत गर्दै कर्णाली राजमार्गलाई 1 अर्ब र मध्य पहाड़ी लोकमार्गलाई 2 अर्ब 16 करोड़ बजेट विनियोजन गरिएको बताउनुभयो।
2: कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढ़ी सड़कको स्तरोन्नतिको लागि ₹1 अर्ब बजेट व्यवस्था गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्रे गर्न र पुल निर्माण गर्न ₹1 अर्ब 46 करोड़ विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सड़कमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सड़क पुल, विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि 9 अर्ब 87 करोड़ विनियोजन गरेको छु। कर्णाली करिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौ। यी 3 वटा करिडोरका लागि ₹6 अर्ब 25 करोड़ विनियोजन गरेको छु।
0: कर्णाली राजमार्ग, भेरी करिडोर तथा रारा जुम्ला फोक्सुण्डो क्षेत्रलाई समेटेर जडीबुटी, जलविद्युत, पर्यटन तथा खानीजन्य गतिविधिमा कर प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ। यसै गरी सरकारले कर्णाली करिडोर, वेतन, कर्णाली जलविद्युत आयोजना, भेरी बबई डाइभर्सनका लागि पनि आवश्यक रकम विनियोजन गरेको छ। यस्तै काँक्रीबिहार, रारा लगायतका क्षेत्रमा प्रादेशिक करिडोर बनाइने भन्दै बजेटमा कर्णाली प्रदेशमा दलित समुदायलाई लक्षित गरी नमूना होमस्टे बनाइने पनि अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख गरेको छ। यस्तै सुर्खेतमा हुने 10 औं राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट विनियोजन गरिएको भन्दै सुर्खेतको वीरनगरमा कम्तीमा 2000 क्षमताका इन्डोर बहुद्देश्य स्टेडियम निर्माण गरिने घोषणा पनि उहाँले गर्नुभयो।
2: सुर्खेतमा 10 औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मध्य प्रदेशमा प्रस्तावित 11 औं राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। विराटनगर, लहान, काठमाण्डु, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2000 क्षमताका इन्डोर मल्टिपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौं।
0: कर्णाली एयर एम्बुलेन्स सेवा सञ्चालन गरिने भन्दै उहाँले कर्णाली र सुदूरपश्चिमका भूभागमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गर्ने बताउनु भएको छ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढ़ाउने भन्दै अर्थमन्त्री वाग्लेले कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क सेवा विस्तार गरिने बताउनु भएको छ। कर्णालीमा स्याउ र ओखरको जोन बनाउनका लागि चिस्यान केन्द्र स्थापना गरिने भएको छ भने हुम्लाको सीमा नाकामा पशु क्वारेन्टाइन केन्द्र स्थापना गर्ने बजेटमा उल्लेख छ। कर्णालीमा जडीबुटी केन्द्र स्थापना गरिने भएको छ भने सरकारले देशैभरिका बालबालिकाले पाउँदै आएको पोषण भत्ता पनि दुब्बरले बढ़ाएको छ। अहिले मासिक 500 रहेको यस्तो भत्ता मासिक 1000 पुर्याएको घोषणा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले गर्नु भएको छ। दैनिकमा रहेको पेट्रोलियम पदार्थको उत्पादन प्रक्रियालाई सकेसम्म छिटो अगाडि बढ़ाउने पनि बजेटमा उल्लेख छ। यस्तै प्रदेश सरकारको समन्वयमा सुर्खेत विमानस्थल विस्तारको काम गर्ने भन्दै मन्त्री वाग्लेले काँक्रीबिहारका लागि पनि उचित बजेट व्यवस्था गरिएको बताउनु भएको छ।
1: यस्तै सरकारी कर्मचारीको तलबमा 21% वृद्धि भएको घोषणा पनि अर्थमन्त्री वाग्लेले गर्नुभएको छ। यो मध्ये 10% वृद्धि शुरू स्केलमा गरिएको छ भने त्यसबाहेक 10% तलब भने मासिक प्रस्थान भत्ताका रूपमा रहने उहाँको भनाइ छ। अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको भन्दै मन्त्री वाग्लेले विगत 4 वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा 17.3% महँगी बढ़ेको उल्लेख गर्नुभएको छ। अब न्यूनतम पारिश्रमिक 40,000 र अधिकतम 1,00,000 माथि रहने भन्दै अर्थमन्त्री वाग्लेले नयाँ तलब स्केल आउँदो साउन 1 गतिबाट लागू हुने बताउनु भएको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि 21,24,134 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो। संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्नुभएको हो। यसमा चालू तर्फ 12,70,58 करोड़, पूँजीगत खर्चतर्फ 10 खर्ब रूपियाँ विनियोजन गरिएको छ। यस्तै वित्तीय व्यवस्थातर्फ 4,24,00,000 करोड़ रूपियाँ विनियोजन गरिएको छ। बजेट प्रति मिश्रित प्रतिक्रिया आएको छ। बजेट केही क्रान्तिकारी भए पनि यसमा राजस्व उठाउने कुरादेखि लिएर कार्यान्वयनको पछिमा स्पष्ट खाका र विश्वासिलो आधार बन्न नसकेको अर्थविदहरूले टिप्पणी गरेका छन्।
0: कर्णालीमा पनि विभिन्न कार्यक्रम गरी 19 गणतन्त्र दिवस मनाइएको छ। विक्रम सम्वत 2065 सालमा गणतन्त्र घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष जेठ 15 गते गणतन्त्र दिवस मनाउने गरिएको छ। गणतन्त्र स्थापनाको 19 वर्ष बितिसक्दा पनि जनताका आवश्यकता र समस्या सम्बोधन गर्न सरकारको नेतृत्वकर्ताहरूले चासो नदेखाएको जनगुनासो बढ़दो छ। राज्य संचालकहरूको उदासीनताका कारण जनतामा निराशा निरन्तर चुलिँदै गएको छ भने बेरोजगारी र भ्रष्टाचार पनि बढ़ेको छ। आम नागरिकले खाना छाना र नानाको ग्यारेन्टी रोजगारीको सुनिश्चितता भ्रष्टाचार नियन्त्रण र सुशासन तथा पूर्वाधार निर्माण र विकासको गति नलिएसम्म गणतन्त्रको महसुस हुन नसक्ने बताउँदै आएका छन्। राजनैतिक परिवर्तनसँगै अब आम नागरिकको दैनिक जीवनमा पनि सकारात्मक परिवर्तनका लागि सरकार खरो उत्रन जरूरी छ। विगत 19 वर्षमा जनताले गणतन्त्रका लागि योगदान गरेका नेपाली कंग्रेस नेकपा एमाले र तत्कालीन माओवादीलाई पालै पालो सरकार सञ्चालन गर्न जनमत दिए पनि आन्दोलनको मर्म अनुसार काम हुन सकेन। 65 सालपछि अहिलेको सरकार सहित सुशीला कार्की खेलराज रेग्मीको चुनावी सरकार जोड्दा 15 वटा सरकार बनेका छन्। सबैजसो सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न कमजोर बन्दा बेला बेलामा राजतन्त्र पुनस्थापनाको मुद्दा समेत उठ्ने गरेको छ। यो दिनलाई करिब 240 वर्ष लामो राजतन्त्रको अन्त्य भई नयाँ नेपालको खाका कोरीको ऐतिहासिक अवसरका रूपमा समेत लिने गरिन्छ।
1: भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम
3: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
4: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआतसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
5: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
3: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
5: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
3: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
5: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
6: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
7: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
6: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
8: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
9: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाझै।
10: सम्बन्धी सेवाहरू पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
11: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-56-455।
12: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो, रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशित रेडियो मातृभूमि अनि जाजरकोटको रेडियो हाम्रो पाइला तथा बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। अहिलेसम्म हामीले संघीय सरकारले नयाँ बजेटमा कर्णाली राजमार्ग लगायत पूर्वाधार निर्माणका धेरै विषय समेट्यो, बजेट भने कम छुट्यायो लगायतका खबर प्रस्तुत गर्यो।
0: अब बाँकी खबर। जाजरकोटमा दादुराका बिरामी फेला परेका छन्। भेरी नगरपालिका 11 स्थित जगतीपुर स्वास्थ्य चौकीमा 6 जनाको स्वास्थ्य परीक्षण गर्दा 4 जनामा दादुरा पुष्टि भएको हो। जगतीपुर स्वास्थ्य चौकीमा परीक्षण गरेका 6 जनामध्ये 4 जनामा दादुरा पुष्टि भएको स्वास्थ्य चौकीले जनाएको छ। गाउँमा ज्वरो आउने, टाउको दुख्ने, शरीरमा विपीडा देखिने, रुगाखोकी लाग्ने तथा आँखा रातो हुने जस्ता लक्षण देखिएपछि शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरेको थियो। गाउँमा दादुराका बिरामी देखिन थालेपछि स्वास्थ्य चौकीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। ज्वरो आउने, शरीरमा विभिरा देखिने, रुगाखोकी लाग्ने, आँखा रातो हुने, मुखमा घाउ आउने तथा पखरा लाग्ने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ। दादुरा रोग श्वास प्रश्वास तथा प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले मास्क प्रयोग गर्न, संक्रमित व्यक्तिबाट टाढा रहन र सावधानी अपनाउन पनि आग्रह गरिएको छ। भेरी नगरपालिका स्वास्थ्य शाखाले दादुराको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ।
1: कर्णाली छोरी सम्मेलन आजदेखि सुर्खेतको वीरनगरमा शुरू हुनेछ। ज्योति फाउण्डेशनले विगत 1 वर्षदेखि सञ्चालन गर्दै आएको छोरी सम्मेलनको यो 2 संस्करण हो। फाउण्डेशनका अध्यक्ष ज्योति कटवालले सम्मेलन आज र भोलि 2 दिनसम्म चल्ने बताउनु भएको छ। बालिका, किशोरी र महिलामाथि हुने लैंगिक विभेद, बाल विवाह, छाउपडी, कुप्रथा, घरेलु हिंसा र यौन दुर्व्यवहार, मानव बेचबिखन लगायतका सामाजिक कृति विरूद्ध आवाज उठाउने सम्मेलनका रूपमा यो सम्मेलन रहेको भन्दै उहाँले सम्मेलनमा कर्णालीका 79 स्थानीय तहका लोपलमुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने बताउनु भएको छ। हरेक स्थानीय तहबाट दुई दुईजना छोरीहरू सहभागी हुने उहाँको भनाइ छ। यस्तै राउटे, राजी, कुसुन्डा, वादी, बोटे समुदाय तथा अपाङ्गता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका छोरीहरू सहित 250 भन्दा बढ़ीको सहभागिता रहने उहाँले बताउनु भएको छ। लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बाल बालिका, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडी जस्ता विषयमा छलफल गरी सम्मेलनबाट आएको निष्कर्षलाई तीनै तहका सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गरिने बताइएको छ। सम्मेलन अवधिभर कर्णालीका 85 जना छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
0: महुको छायानाथ रारा नगरपालिका 9 स्थित पर्यटकीय क्षेत्र रारामा आन्तरिक पर्यटकको चहल पहल बढ़ेको छ। चार दिनसम्म सार्वजनिक विदा परेकाले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारामा सकारात्मक प्रभाव परेको छ। चार दिने विदाका कारण रारा स्थित होटलहरूमा विगतको तुलनामा पर्यटकको संख्या बढ़ेको होटल व्यवसायी शान्ति रोकाईले बताउनुभयो। विशेष गरी आन्तरिक पर्यटकको आगमन बढ़ेको छ भने होटलहरूको क्षमता करिब 90% भरिएको छ। रारा ताल क्षेत्रमा विशेष गरी फागुन, चैत, वैशाख तथा असोज, कार्तिक र मंगिरलाई मुख्य पर्यटकीय यामका रूपमा लिने गरिन्छ। यस्तै सार्वजनिक विदाका कारण अहिले पनि होटलहरू भरिभरा हुन थालेको व्यवसायीहरूले बताएका छन्।
1: बाजुराको साफी माटोरी राजमार्ग अन्तर्गत गुईगाड खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको ठेकदारलाई 17 करोड़ भन्दा बढ़ी बिगो जरिमाना गराइएको तोकिएको छ। राजेन्द्र थेगिम जेबी कैलालीले गुईगाड खोलामा 60 मिटर लामो पुल निर्माणका लागि 5 करोड़ 19 लाख रूपियाँमा ठेक्काले पनि काम नगरेपछि बिगो जरिमाना तोकिएको बताइएको छ। डिजाइन अनुसार पुल निर्माण नभएको भन्दै सड़क डिभिजन कार्यालय अछामले कम्पनीको ठेक्का रद्द गर्दै 17 करोड़ 99 लाख रूपियाँ बिगो लगाइएको जनाएको छ। कम्पनीले 68 असार 30 गते सम्झौता गरी 70 साउन 30 गते भित्र काम सम्पन्न गर्ने जिम्मा लिएकोमा कार्यालयले 77 मंसिर 30 गतेसम्म म्याद थप गरेको थियो। म्याद थप गर्दा पनि काम नभएको कार्यालयले जनाएको छ। सड़क डिभिजन कार्यालय अछामका इन्जिनियर विक्रम भुजेलले कम्पनीले पटक पटक निर्देशन अटेर गरेको र डिजाइन अनुसार काम नगरेपछि ठेक्का तोडिएको बताउनु भएको छ।
0: बाँकेका 6 स्थानीय तहको बेरुजु करिब 33 करोड़ रूपियाँ देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष 81-82 लेखा परीक्षण गर्दा बाँकेका 6 स्थानीय तहको कुल 13.81 करोड़ 20 लाख 32 हजार रूपियाँको लेखा परीक्षण गरेकोमा 32.69 लाख 67 हजार रूपियाँ बेरुजु कायम भएको हो। जिल्लाका 6 स्थानीय तहमध्ये सबैभन्दा बढ़ी बेरुजु प्रतिशत जानकी गाउँपालिकाको देखिएको छ। यो गाउँपालिकाको 1.29 करोड़ 49 लाख 85 हजार रूपियाँको लेखा परीक्षण हुँदा 4.43 लाख 60 हजार रूपियाँ बेरुजु देखिएको छ। महालेखाको परीक्षकको प्रतिवेदन अनुसार रकममा आधारित सबैभन्दा बढ़ी बेरुजु नेपालगंज महानगरपालिकाको रहेको छ। महानगरको 3.87 करोड़ 95 लाख 15 हजार रूपियाँको लेखा परीक्षण गर्दा 10.65 लाख 75 हजार रूपियाँ बेरुजु देखिएको हो। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। लभनरको छोटो विश्राम।
13: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
14: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर चिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9915778917।
15: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
16: विजय सुनचाँदी पसलमा नै किन नि?
15: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला जुली फुली मंगलसूत्र जन्तर छड्के तिलहरी इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
17: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
18: इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ
19: सबैको मन सुने
12: रेडियो भेरी एफएम।
1: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा

0: 32 बलमा 8 चौकारा एक छक्का सहित 58 रन जोड्नु भयो। टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 214 रन बनाएको हो। टोलीका लागि वैभव सूर्यवंशीले 47 बलमा 8 चौका र 7 छक्का सहित 96 रन बनाउनु भयो भने रविन्द्र जडेजाले 35 बलमा 45 रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरूसँग खेल्नेछ। बेंगलुरूले पहिलो क्वालिफायरमा गुजरातलाई नै हराउँदै फाइनल यात्रा तय गरेको छ। अब फाइनलमा गुजरातसँग बेंगलुरूसँग बदला लिँदै उपाधि चुन्ने मौका रहेको छ भने बेंगलुरू लगातार दोस्रो पटक उपाधि चुन्ने प्रयासमा रहेको छ।
1: सुर्खेतको कडारी प्रदेश स्तरीय मेयर कप फुटबलमा विजय शुरूआत गरेको छ। त्रिनगर रंगशालामा भएको उद्घाटन खेलमा सुर्खेतले हुम्लाको सिनकोटलाई 3-1 हराएको हो। कर्णाली प्रदेश फुटबल संघको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा हुन भएको प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्ला र पालिका गरी 13 टीम सहभागी छन्। संघका अध्यक्ष प्रमोद हमालले प्रतियोगिता कर्णाली प्रदेशका खेलकुद विकास तथा स्थानीय प्रतिभाको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरेको बताउनुभयो। प्रतियोगिताका विजेताले 4,00,000 र उपविजेताले 2,00,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई विभिन्न सात विधामा जनै 15,000 दरले बेस्ट अवार्ड प्रदान गरिने भएको छ भने प्रत्येक खेलमा एकजनालाई प्लेयर अफ द म्याच पुरस्कार स्वरूप 2,000 पुरस्कार प्रदान गरिने भएको छ। यस्तै अनुशासन प्रवर्धन गर्ने फुटबल टोलीलाई 10,000 पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
0: खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु गेलसम्मका मुख्य खबर फेरि एकपल्ट।
1: संघीय सरकारले नयाँ बजेटमा कर्णालीका राजमार्ग लगायत पूर्वाधार निर्माणमा धेरै विषय समेट्यो। बजेट भने कम छुट्यायो।
0: जाज र कोचमा दादुराका बिरामी फेला। 6 जनामा स्वास्थ्य परीक्षण गर्दा 4 जनामा दादुरा पुष्टि।
1: कर्णाली छोरी सम्मेलन आजदेखि सुर्खेतको वीरनगरमा शुरू। कर्णालीका 79 स्थानीय तहका लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने
0: र कर्णाली प्रदेश स्तरीय मेयर कप फुटबलमा सुर्खेतको विजयी शुरूआत। राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा प्रवेश। हवस् हरिलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै डिलु रावत र केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
3: एस टाइम्सका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुरीगाउँमा जाऊ।
4: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
5: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया।
6: राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
7: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
8: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
7: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
8: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश

0: कुमार चौधरी, नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी, एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश, पर्ख न, कता हिँडेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
2: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
2: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-33-582।
3: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
6: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
7: गर्जन सधैं बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: राम राम ओ नमस्कार रेडियो कार्यक्रम हमार खेती हमार कृषि में राम बहादुर थारू संग अंजना चौधरी के स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र संघकै समन्वयमा रेडियो टाइगर बर्दियासी उत्पादन गर्ल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा कृषि प्रविधि संघले सम्बन्धित मेरमेरिक जानकारी कृषक मुकनसम्म पुगाइला ओ कृषक मुक्र कति ऐलक खेती प्रणालीमा आयल समस्या प्रश्न जिज्ञासा कृषक मुकनके आशा अपेक्षा गुनासो ओ सुझाव सुनके मेरमेरिक जानकारी देहना उद्देश्य से यी कार्यक्रम सञ्चालन कैगिलक हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिनाको 1 गते ओ 15 गते सन्झे 7 बजे से रेडियो टाइगर 99.2 MHz बर्दिया ओ उस्तख अनलाइनमा tigerkhabar.com मोबाइल एप्लिकेशन हाम्रो पात्रो ओ रेडियो के फेसबुक पेजमा सोधे सुन सेक्जाइट उस्तख सम्वाद FM 98.3 MHz ओ अनलाइनमा onlinesambad.com मोबाइल एप्लिकेशन हाम्रो पात्रो ओ रेडियो के फेसबुक पेजमा सोधे सुन सिक्ने बाटी कार्यक्रम के फेरि प्रसारण बिहान के 7 बजे सोधे सुन सिक्ने बाटी कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ हुकन संघ कृषक हुकन के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्र के मेरमेर जानकारी प्रसारण गरिने बाटी कृषि तथा पशुपन्छी हुकनके उत्पादकत्व ओ उत्पादन वृद्धि कैख कृषक समुदायके आय आर्जन ओ जीवन स्तर उठाके देशभरकै कृषि क्षेत्रके त्योर उत्पादन बढाएकला अनुसन्धान मसे विकसित प्रविधिके प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैख संचार माध्यमके प्रयोग मसे प्रचार प्रसार प्रति कृषक ओ सरकारवाला हुकन सम पुगेना काम यी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रके मुख्य उद्देश्य रहल बा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय की मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहल बा। एक ओर ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र हुईल बा ओ कृषि सम्बन्धी प्राविधिक ज्ञान सहज और सरल तरीका से पुगैना परम्परागत प्रचार प्रसार के माध्यम ओथरा प्रभावकारी निर्देश कैलक अवस्था में नवीनतम प्रविधि मसे प्रचार प्रसार करकला आधुनिक तरीका मसे हाली ओ झट्ट सूचना पुगैना सूचना प्रविधि ओ संचार के माध्यम एकदम उपयोगी हुईना डेकमिलक ओर से रेडियो टाइगर संघ के सहकार्य में यी कार्यक्रम प्रसारण हुई बा।
1: सूचना ओ संचार प्रविधि से कृषक हुकन के आधुनिक खेती प्रणाली में सहज हिसाब से समय में आवश्यक सूचना ज्ञान ओ सिक्के पहुँच कराके उत्पादन वृद्धि करना मदद करना ओ समग्र कृषि विकास में खास भूमिका निर्वाह करल बा। कृषक के खेतबारी में सद्द दिन दसिन कुछ न कुछ प्राविधिक समस्या देखा पर्न हिलक ओसे अकर समाधान के लाग सूचना ओ संचार प्रविधि के प्रयोग से समय में समस्या के समाधान के उपाय कृषक ओ और सरकार वाला हुकन दिए सिकाय।
2: आज कार्यक्रम के 21 भाग हो। आज कार्यक्रम में वैज्ञानिक राष्ट्रीय बाली विज्ञान अनुसंधान केन्द्र खुमलतार के राजेन्द्र भट्टराय से करगिलक बातचीत लेखा आयल बाटी।
3: स्वागत छ कार्यक्रममा।
4: हजुर धन्यवाद।
3: आराम हुनुहुन्छ सर?
4: एकदम ठिक छु।
3: अब पछिल्लो समय धान खेतीको समय पनि सुरुवात हुँदैछ, बियार राख्ने समय हुँदैछ। अलिकति प्रसंग म यहीँबाट जोड्छु। नेपालमा धान खेतीको वर्तमान अवस्था तपाईँले नजिकबाट निहाल्दै गर्दा कस्तो देखिरहनु भएको छ र धान बाली चाहिँ नेपाली किसानको जीवनसँग कसरी जोडिएको आभास गर्नुभएको छ? अलिकति प्रसंगलाई जोडौँ न।
4: धान बाली मात्रै होइन, हामीले बुझ्दाखेरि चाहिँ अब धान चाहिँ नेपालको एउटा अर्थतन्त्रको मेरुदण्डै पनि हो भन्न सकिन्छ, होइन? त्यति मात्रै अर्थतन्त्रसँग मात्रै नजोड, हाम्रो चाहिँ हाम्रो जीवनशैलीसँगै राम्रो नजिकसँग जोडिएको एउटा अङ्गै हो भन्दा नि हुन्छ धान चाहिँ हाम्रो, होइन? विभिन्न तरिकाले धार्मिक सांस्कृतिक र विभिन्न आयाममा पनि यो ठ्याक्कै हामीसँग जोडिएको चिज भयो धान चाहिँ, होइन? र हामीले यसलाई छुट्टै महत्त्वको साथ हामी नेपालीले दिएको छ धानलाई चाहिँ विभिन्न अवस्थामा विभिन्न कार्यमा, त्यसरी एकदमै महत्त्वपूर्ण एकदमै हामीलाई चाहिने एकदमै कस्तो खालको भन्नु अब अरू बाली भन्दा फरक बाली हो धान चाहिँ।
3: अब धानको बियाड राख्ने बेला हुन थालेको छ, यो पश्चिम तराईका कृषकहरूले अब धानको बियाड राख्ने तयारी गर्दै गर्दा राम्रो उत्पादनका लागि बिउ कसरी छनौट गर्न सक्छन्, के कुरामा ध्यान दिनुपर्छ होला?
4: यस्तो छ, अब बिउको केसमा भन्दाखेरि चाहिँ हुन त सबै किसान दाजुभाइ दिदीबहिनीहरूले राम्रै हो यो बिउ भनेर ल्याएको हुन्छ या घरमै राखेको बिउ राम्रै हो भन्ने लागेको हुन्छ आफूलाई, तर त्यो राम्रो भनेको बिमारी कहिले काहीँ विभिन्न कारणले चाहिँ बिउको गुणस्तर घटेको हुन्छ भने जस्तो हुँदैन त्यो बिउ होइन। अब कुनै पनि बिउ उत्पादन संस्थाबाट या कुनै पनि कम्पनीबाट या कृषि केन्द्रबाट ल्याएको बिउ छ भने चाहिँ त्यसलाई चाहिँ राम्रो तरिकाले गुणस्तर कायम गरेको हुन्छ र त्यति डराउनु पर्दैन ढुक्कले बिउ राख्दा हुन्छ। तर घरमै राखेको बिउ या त छर छिमेकीबाट साटासाट गरेर ल्याएको बिउहरूमा चाहिँ अलिकति सचेत भएर चाहिँ बिउलाई चाहिँ बियाडमा राख्नुपर्ने हुन्छ। जस्तो गरेर मैले भन्न चाहेको चाहिँ कस्तो भने त्यो जुन धानको बिउ छ त्यो बिउ सबै पुष्ट भएर सबै पुष्ट भएका दाना हुँदैनन्। कोही दानाहरू पोकटा हुन्छन् खाली हुन्छन्, कोहीमा चाहिँ भित्र त्यो रोपिसकेपछि नउम्रिने खालको हुन्छ, उम्रे पनि अलिक दिन उम्रेर त्यतिकै मर्ने खालको हुन्छ। यसरी बिउमा विभिन्न खालको संक्रमण भएको बिउहरू हुन्छ। त्यो भएर चाहिँ विशेष ध्यान दिनुपर्ने भनेपछि अब ब्याड राख्दाखेरि नै अलिक विशेष महत्वको साथ ध्यान दिएर गरियो र ब्याडमा विशेष सचेत अप्नाइयो भने चाहिँ पछि गएर राम्रो बेर्ना तयार हुन्छ अनि राम्रो बेर्ना लगाइसकेपछि उत्पादन पनि राम्रो दिन्छ।
3: जस्तो अब ब्याड राख्दै गर्दा बिउ राख्दै गर्दा मलखाद र सिँचाईको व्यवस्थापन प्रमुख रूपमा चाहिँ मिलाउनु पर्ने हुन्छ, कसरी चाहिँ व्यवस्थापन गर्न सकिन्छ मलखाद र सिँचाईलाई?
4: ठिक छ, म मलखाद र सिँचाई भन्दा पनि अझै म ब्याड राख्ने बेला बिउ छनौट हुँदै हुँदै म तपाईँको मलखाद र सिँचाईमा पुग्छु होइन। मैले चाहिँ म बिउ अलिकति जोड्छु है त, म त्यही कुरा भनिरहेको थिएँ। जस्तो कहीँबाट प्याकिङ गरेको कोही पनि कृषि केन्द्रको अनुसन्धान केन्द्रको या त कुनै सहकारी समूहको जसले बिउ उत्पादनमै लाएर उहाँले ट्यागिङ गरेको बिउ छ छात पलाको बिउ छ भने त्यो चिममा त्यसमाथि उमार शक्तिदेखि विभिन्न आयाममा चाहिँ त्यो प्रमाणित भइसकेको बिउ हुन्छ र ढुक्कले बिउ प्यारमा राख्न सकियो। तर घरमै राखेको बिउ अघि मैले भने छरछिमेकीबाट ल्याएको कतिबाट ल्याएको जस्तो ट्यागिङ नभएको बिउ गुणस्तर चेक नभएको बिउ छ भने चाहिँ हामीले घरमा एकचोटि त्यो बिउलाई चाहिँ छनौट गरेर मात्रै बिउलाई एकचोटि चेक गरेर मात्रै हामीले ब्याडमा राख्नुपर्ने जस्तो भन्न खोजेको। र परम्परागत तरिका पनि त पहिले पहिले पनि घरमा बिउ राख्नुभन्दा अगाडि बिउलाई एकचोटि पानीमा डुबाउने या त केही बाल्टिनमा केहीमा पानीको झोलमा बिउ हाल्ने, बिउ हालिसकेपछि बिउ तरिन्छ, बिउमाथि तरिसकेपछि फोकटा फोकटा भएका ती पुष्ट नभरेका बिउहरूमाथि तरिन्छ, त्यो तरेको बिउ फालिदिने, अनि तल बसेको बिउ हुन्छ त्यो बिउ छिप त्यो चाहिँ दाना भरिएको पुष्ट दाना हुन्छ र त्यो बिउ मात्रै ब्याडमा लगाउने भन्ने एउटा परम्परागत तरिका थियो। तर त्यो कहिले पानीमा मात्रै त्यसरी बिउ छान्दा नि कहिले काहीँ भन्ने जस्तो गरेर त्यो छानिँदैन। त्यो भएर चाहिँ अर्को तरिका भनेको चाहिँ पानीमा चाहिँ नुनको घोल बनाएर, पानीमा नुनको घोल बनाएर त्यस्तो नुनको घोल बनाएकोमा चाहिँ बिउलाई उपचार गर्नु भने त्यसरी पानी बिउ छानियो भने चाहिँ त्यसले चाहिँ राम्रो तरिकाले बिउ छानिन्छ। भन्न खोजेको यदि हामी बिउको फेरि नुन कति हाल्ने नुनको घोल कति बनाउने भने फेरि त्यहाँ एउटा प्रश्न उठ्छ। साधारण तयमा चाहिँ यसको दर चाहिँ भनेको हामीले 3 लिटर पानीमा 500-600 यो मसिनो धानका लागि 500 ग्राम नुन, मोटो धानको लागि 600-700 ग्राम नुन भनिन्छ हामीले साधारण तयमा। त्यसै 3 लिटर पानीमा 500 जति नुनको घोल बनाएर चाहिँ त्यो घोल बनाएको पानीमा चाहिँ त्यो बिउ त्यहाँ बिउ हालिदिने, अहिले भनेको 500-600 ग्रामसम्म बिउ 600 ग्रामसम्म बिउ त्यो हालिदिने अनि एकछिन चलाएर छोडिदिने, त्यो घोलमा बिउ हालेर त्यो घोल बनाइसकेकोमा त्यो बिउ हालेर छोडिदिने, एकछिन पछि त्यो जसरी चलाइदिने त्यो धानलाई धानको बिउलाई तपाईँको घोलमा पानीको घोलमा, त्यो घोल भनेको बाल्टिनमा बनाउन मिल्छ। अनि त्यो जुन बिउ चाहिँ धानको बिउ चाहिँ माथि माथि तरिन्छ त्यो तरेको बेला बाहिर निकालिदिने, त्यो भनेको पोकटा भएको नभरेको बिउ हो त्यो चाहिँ, त्यो बिउ भोलि लगेर लगाइयो कि राम्रोसँग उम्रिँदैन त्यो बिउ, त्यसले भने त्यो उत्पादन दिँदैन। खेदामा जुन बस्छ तल ठेक्रेर बस्छ त्यो बिउलाई सर्वत्र निकालिदिने, त्यो बिउ भनेको चाहिँ राम्रो बिउ हो, शुद्ध बिउ हो, भरिएको बिउ हो, पोष्ट बिउ हो, त्यो बिउलाई चाहिँ अनि फेरि लगेर कतै एकछिन पानीमा सफा गर्ने, एकछिन शीतल काहीँ छायामा सुकाउने, यदि ब्याडमा लगाइहाल्ने होइन अलिक ढिलो लगाउने हो भने चाहिँ सुकाएर मात्रै ब्याडमा लाने, ब्याडमा लगाएर ब्याड तयार छ भने चाहिँ त्यही लगेर ब्याडमा हालिदिइहाल्यो हुन्छ, बिउमा छरिदिइहाल्यो हुन्छ ब्याडमा, त्यसो गर्नु भने चाहिँ त्यो बिउ छान्ने तरिका हो। र त्यो छानिसकेपछि अर्को एउटा पनि महत्त्वपूर्ण, जस्तो गरेर हामी त्यो ब्याडमा पनि भरे ढुसिना छ पछाडि रोग लाग्न सक्छ, त्यो भएर त्यो छानेको बिउलाई फेरि कार्बन डाइअक्साइड विषादी कहिले विषादी भनेको बेबिस्टिन करिब 3 ग्रामको दरले प्रति केजीको दरले चाहिँ त्यो बिउलाई उपचार गर्ने, मजाले उपचार गर्ने, उपचार गरिसकेपछि अनि त्यो बिउलाई बल्ल लगेर चाहिँ ब्याडमा हालिदिने, ब्याडमा छर्ने, त्यो गर्यो भने चाहिँ रोगबाट चाहिँ हामी ब्याडनालाई बचाउन सक्छौँ। त्यो एउटा एकदमै महत्त्वपूर्ण कार्य हो। तर त्यसरी अघि ट्याकिङ ट्याकिङ गरेर आएको बिउहरूमा चाहिँ धेरै जस्तो बिउ उपचार गरेर आएको हुन्छ, त्यो उपचार गरेर आएको बिउमा चाहिँ अहिले मैले भनेको कार्य खासै गर्नु पर्दैन।
3: अब अलिकति मलखाद र सिँचाइको व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ भन्ने
4: मलखादपछि खास गरेर यो धानको बेर्नाको लागि बियाडमा चाहिँ हामीले यो रासायनिक मल भन्दा पनि कम्पोस्ट मल चाहिँ एकदमै दिन जरुरी छ। जस्तो तपाईँले धानको बियाड राखेपछि एक कठाको लागि हामीले कुरा गर्यौँ भने चाहिँ एक कठाको लागि यदि बियाड राख्नु छ भने तपाईँको 15 वर्ग मिटर क्षेत्रफलले पुग्छ। त्यतिमा राखेपछि एक कठा धान खेतीको लागि त्यति क्षेत्रले पुग्छ। त्यति क्षेत्रको लागि चाहिँ करिब 20-25 ढोका कम्पोस्ट राम्रो कुहिएको र सुकेको कम्पोस्ट हुनु पर्यो। कुहिएको मात्रै भएर पनि सुकेको पनि हुन्छ, त्यसको चिच्यान हुन भएन। त्यो कम्पोस्ट चाहिँ अलिक भनेको 15 वर्ग मिटर क्षेत्रमा चाहिँ त्यो जोतेर ठ्याक्क तयारी भएको माटोमा त्यो मल मजाले मिलाउने र मिलाइसकेपछि अनि बल्ल तपाईँको एक कठाको लागि चाहिँ 1.5 केजीदेखि 1-1.5 केजी 600 ग्रामसम्मको बिउ त्यहाँ बिउ छर्दिनँ, अहिले मैले भनेको बिउ त्यहाँ छर्दिनँ। र त्यो कम्पोस्ट दिइसकेर चाहिँ त्यसरी राखेको बेडमा चाहिँ पछि गएर त्यो बेर्नाको जरा राम्रो आउने, बोट पनि एकदमै हरियो दह्रो रोग नलाग्ने खालको निरोगी खालको बोट हुन्छ, बेर्न तयार हुन्छ। र कहिले काहीँ धेरै नै रुखो छ, अब तपाईँको आफ्नो खेत टेस्ट गर्दाखेरि सोइल टेस्ट गर्दाखेरि नाइट्रोजनको मात्रा कम भएको देखिन्छ, फोस्फरसको पोटासको मात्रा कम देखिन्छ भने चाहिँ त्यस्तो खालको खेतमा चाहिँ फेरि हामीले रसायनिक मल किनि आधा केजी युरिया करिब 1 केजी फोस्फरस र पोटासको मात्रा पनि तपाईँको अहिलेको जुन ब्याड तयारी छ त्यो ब्याडमा दिनुपर्ने हुन्छ। तर अहिले मैले भनेको कम्पोस्ट राम्रोसँग पुगेको कम्पोस्ट दियो भने त्यो रसायनिक मल दिनु पर्दैन, त्यो कम्पोस्ट पुग्छ। त्यति गरेर मात्रै पुग्दैन, पछि गरेर ब्याड करिब करिब 8-10 दिनको बेर्न भइसकेपछि कहिले काहीँ त्यो बेर्न पहेँलो भएर आउँछ, त्यतिखेर चाहिँ सूक्ष्म तत्त्वहरू जसमा जिङ्कहरू कोबाल्टहरू मसिनो खालको सूक्ष्म तत्त्वहरूको कमी देखिन्छ, त्यो डिफिसियन्सी देखिन्छ। त्यस्तो देखियो भने चाहिँ फेरि हामीले माइक्रोन्युट्रिनको झोल पाउँछ बजारमा, मल्टिप्लेक्सहरू भन्छ एग्रोभेटहरूमा, त्यस्तो एग्रोभेटमा त्यो मल्टिप्लेक्सको झोल त्यहाँ जिङ्क कोबाल्टहरू मिलाएको भनेको सूक्ष्म तत्त्वहरूको मिक्स हुन्छ, त्यो ल्याएर चाहिँ तपाईँले 1 लिटर पानीमा 2-3 ml तरले झोल बनाएर चाहिँ साँझ पख त्यसलाई सरेर स्प्रे गरिदिनु, त्यो भने चाहिँ त्यो पहेँलो पनि आएको अहिलेको त्यो बनाउन नसकेको बेर्ना बढ्छ। अर्को विशेष गरेर यो जस्तो तराईतिर चाहिँ एकदमै टेम्परेचर हाई भएकोले सिँचाइ गर्दाखेरि त्यो बियाडलाई सिँचाइ गर्दा दिउँसो सिँचाइ गर्न भएन, सकेसम्म साँझ पख सिँचाइ गर्ने अनि बिहान पख त्यो सिँचाइको पानी त्यो खेतमा जम्न दिनु भएन, बियाडमा जम्न दिने त्यसलाई सर्लक्क निकालिदिने ड्रेन आउट गरिदिने, त्यसरी ड्रेन आउट गर्दा पनि त्यो पानी सर्लक्क रातभरि चिसो हुन्छ अनि बिहान सर्लक्क हटाइदिने, दिनभरि त्यत्तिकै अक्सिजनको मात्रामा फ्लो हुन्छ र त्यो बियाडमा मजाले बढ्न पाउँछ, जरा पनि राम्रोसँगले विकास हुन पाउँछ। यसो खालको सिँचाइमा चाहिँ खास गरेर यो धेरै नै महत्त्वपूर्ण छ।
3: अब जस्तो पछिल्लो समय मौसम विभागको सूचनाहरूलाई हेर्ने हो भने यो वर्ष पानीको केही अभाव हुन सक्ने खालका प्रक्षेपणहरू गरिएको छ, पानी कम पर्दै गर्दा खडेरी सहन सक्ने जातका धानहरू चाहिँ कुन कुन हुन्छन् र कृषकहरूले कस्ता खालका धानका बिउहरू चाहिँ रोजाइमा पारेर लगाउँदा चाहिँ उपयुक्त हुन सक्छ, तपाईँको प्रतिक्रिया के रहन्छ?
4: हो, यसपालि चाहिँ जल मौसम विज्ञान विभागले चाहिँ सदरभन्दा वर्षा कम हुने भनेर चाहिँ अनुमान गरिसकेको छ, यो सबैतिर पनि यो फोरकास्ट भइसकेको छ र यही सिलसिलामा चाहिँ अलिकति कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने, कम पानी पनि सहन सक्ने खालका धानका जातहरू, विशेष गरेर नागले चाहिँ विकास गरेको यो सुक्खा सिरिजका जातहरू छन्, जस्तो सुक्खा धान 1 देखि लिएर सुक्खा धान 2, सुक्खा धान 3-4 गर्दै सुक्खा धान 6 सम्मका धानका जातहरू छन्। यी धानको जातहरूलाई चाहिँ अरू धानको तुलनामा चाहिँ कम पानीमा पनि यो चाहिँ राम्रो हुन्छ, उत्पादन दिन्छ र भएसम्म यी भनेका धानका जातहरू चाहिँ छनौट गरेर चाहिँ यो वर्षलाई चाहिँ यसपालि चाहिँ यी जातहरूमा चाहिँ बढी प्राथमिकता दिएर लगाउने भनिन्छ। यसपालि चाहिँ
3: कतिपय किसानहरूमा हाइब्रिड धानतर्फ आकर्षण बढेको पनि हामीले देख्छौँ, बजारहरूमा हाइब्रिड धानको दबदबा पनि छ, उन्नत धान र हाइब्रिड धान बीचमा हुने फरक चाहिँ विशेष त के हुन्छ र तपाईँको सल्लाह तपाईँको अनुभवले उन्नत धान लगाउँदा उपयुक्त हुन्छ वा हाइब्रिड धानतर्फ किसानहरू आकर्षित हुनु ठिकै हो के लाग्छ तपाईँलाई?
4: यसको आफ्नो आफ्नै पाटो छ, हेर्नु हाइब्रिड धान लगाए पनि उत्पादन धेरै दिन्छ त्यो जनमानसमा थाहा भएको कुरो हो, तुलनात्मक रूपमा धेरै नै फल्छ हाइब्रिड चाहिँ, तर हाइब्रिडलाई चाहिँ भनेको तरिकाले व्यवस्थापन गरिन सकिएन भने त्यसको फेरि नेगेटिभ पाटो आफ्नै तरिकाले छ, त्यसको रोग किरा बढी लाग्नेदेखि लिएर तपाईँको भोलि अलिकति जलवायु परिवर्तन अलिकति मौसमको तलमाथि भयो टेम्परेचर तलमाथि भयो भने फेरि यो फल्नु होइन उल्टा नोक्सानतिर जोइन्छ, यो नोक्सान हुन्छ यसमा चाहिँ, अलिक सेन्सिटिभ छ, यो क्लाइमेट सेन्सिटिभ छ हाइब्रिड भनेपछि, र जुन ठाउँमा लगाइन्छ त्यो ठाउँको लागि छनौट गर्न पनि अलिक गाह्रो छ। कहिलेकाहीँ सिफारिस गरेको क्षेत्रमा पनि त्यो ठ्याक्कै त्यो मेलमा खान सक्ला। त्यो हाइब्रिड लगाउँदाखेरि पहिलो वर्ष थोरै हाइब्रिड लगाएर थोरै मात्रामा क्षेत्रमा लगाएर मात्रै हेर्ने, र जुन जुन जुन यसको सिफारिसको मल छ मल खाद छ यसलाई बढी मलखा चाहिन्छ, पानी पनि बढी चाहिन्छ यसलाई। त्यो भएर यी यी कुराहरूको व्यवस्थापन गर्न सकिन्छ भने हाइब्रिड ठिकै छ, होइन भने अखाचा खेतीमा जस्तो यो वर्ष पानी कम छ थोरै पानीमा पनि ती हाम्रा रैथाने हाम्रा जातहरू चाहिँ राम्रै उत्पादन हुन्छ, उत्पादन दिन्छ नि जातहरूले चाहिँ। त्यो भएर चाहिँ आफूसँग के छ आफ्नो सुविधाहरू, सिँचाइको सुविधा छ, मलखा पर्याप्त मात्रामा दिन सकिन्छ व्यवस्थापन गर्न सकिन्छ भने हाइब्रिड पनि नराम्रो होइन।
5: अन्तिममा धान खेतीको तयारी गरिरहनुभएका र बिउ राख्नको लागि तयारी रहनुभएका कृषकहरूका लागि तपाईँको सन्देश के हुन्छ?
4: किसान दाजुभाइ दिदीबहिनीको लागि सन्देश भनेको यो वर्ष चाहिँ सदरभन्दा वर्षा कम भएकोले गर्दाखेरि चाहिँ धान खेती गर्दा अलिकति सचेत भएर अलिकति पहिलो पहिलो वर्ष जस्तो नभएर अलिकति ख्याल गरेर सकेसम्म यो परेको पानीलाई पनि काहीँ एउटा पोखरी खनेर पानीलाई सञ्चित गरेर त्यो पानीलाई भोलि प्रयोग गरिदिने, या र बिउ राखिसकेपछि पनि बिउ आकाशे पानी परेन र आकाशे पानीमा खेती गर्ने हो भने त्यो बिउ मर्न आँटो भने छेउको नजिकको खेतमा बरु पानी लगाएर त्यो बिउलाई फेरि सार दिने, त्यहाँ डबल ट्रान्सप्लान्टिङ हुन्छ, त्यहाँ सारेर भए पनि बिउ बचाउने, त्यसरी बिउ बचाएर अनि जब वर्षा आउँछ ठुलो पानी पर्छ तब बल्ल त्यो बिउलाई रोप्ने, यसो गरेर पनि बिउ बिउ बचाउने त्यहाँ लाग्नुपर्ने हुन्छ। र सकेसम्म अघि मैले भनेका सुक्खाका जातहरूका जातका धानहरू लगाउनु होला। र अर्को एउटा नेपाल कृषि अनुसन्धान परिषदले नाके नेपाल सरकारले चाहिँ किसानको लागि भनेर एउटा नम्बर दिएको छ, पैसा नलाग्ने नम्बर छ 11:35 भन्छ, हरेक शुक्रबार 4 बजेदेखि 6 बजीसम्म 11:35 हरेक शुक्रबार 4 बजेदेखि 6 बजीसम्म यहाँ फोन गर्नुलाई यहाँहरूले त्यहाँ त्यहाँ कृषिदेखि लिएर पशु पक्षीदेखि लिएर रोग किरादेखि लिएर हरेक किसिमको त्यहाँ हामी विज्ञहरू बसेका हुन्छौँ, किसानहरूको लागि सल्लाह सुझाव दिन हामी बसेका हुन्छौँ समस्याको समाधान गर्नका लागि। त्यो नम्बरमा फोन गर्नुहोला यहाँहरूले, यही अहिले भनेको कुरालाई कुनै कन्फ्युजन भयो बुझिएन भने त्यहाँ सोध्नु होला, त्यहाँ म लगायत हाम्रो साथीहरू बसेका हुन्छौँ। यति भन्दा यहाँहरूलाई यो वर्ष धान राम्रो गर्न समय लगाउन सक्नुहोला, धान राम्रो उत्पादन होस् र यहाँ हामी सबैको जय होस् देशको जय होस् भन्न चाहन्छु।
5: धन्यवाद यो महत्वपूर्ण समय र संवादका लागि, तपाईँलाई धेरै धन्यवाद।
4: यहाँलाई धेरै धेरै धन्यवाद।
0: अब अपने सुनते बात ही कृषि विशिष्ट रेडियो कार्यक्रम हमारी खेती हमारी कृषि कार्यक्रम के अंतिम में आशा कल बात ही
1: रेडियो कार्यक्रम हमारी खेती हमारी कृषि सुन सकल पा आपन मन मन लागल विचार ओ कृषि खेती के विषय में कौनो प्रश्न ओ जिज्ञासा भी कल से अपने होकर हमन फोन में से कह सकने बाती ओ SMS ईमेल में से फिर लिख सकने बाती अपन आवाज में विचार ओ प्रश्न धरकला कृषि अनुसंधान परिषद के पैसा निलग्ना फोन नंबर 11:35 में डेहलक निर्देशन के आधार में रिकॉर्ड कर सकने बाती उस तरह का रेडियो टाइगर के संपर्क मोबाइल नंबर 9858309161 में फोन कई का रिकॉर्ड कराए ओ टी पाई फे सीखने बाती उस तरह का रेडियो टाइगर FM@gmail.com ओ रेडियो की फेसबुक पेज में आपन जिज्ञासा पठाई सीखने बाती।
0: लिटर रेडियो कार्यक्रम हमार खेती हमार कृषि के अग्र ऐना भाग में नेपाल कृषि अनुसंधान परिषद के कृषि मौसम सलाह बुलेटिन अनुसार ऐना हप्ता में अपनाई सिक्किमा कृषि सम्बन्धी ढेर जानकारी संग और गतिविधि लेखी ऐना भाग में भेट हुने नै बा कार्यक्रम का ऐना भाग फिर सुन्ती रवि कार्यक्रम सुनके सुझाव सलाह फिर लिख पठाइने बाटीकन आशा करती राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र रेडियो टाइगर का प्रबंध निर्देशक भावुक योगी कार्यक्रम संयोजक सौगात संघरिया रामबहादुर ओमै अञ्जना फे बिदा हुई राम राम नमस्कार।
6: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैं भाग छ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक रिगा बजार बर्दिया। खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
3: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-691-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
4: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
5: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
4: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त, त्यही जाने हो नि।
6: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

नन्दगोपकुमाराय गोविन्दाय नमो नमः। शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ, के भन्छ तपाईँको आजको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ, तपाईँका मेषराशिबार राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहन्छु। हामी 98453 97658 र 98142-73601 सिधा तपाईँसँग हाम्रो कुराकानी रहन्छ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि तपाईँसँग हामी अनवरत रूपमा लागिरहेका छौं। तपाईँका बारेमा, तपाईँको आफन्तको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौं। यतिखेर रेडियो संखुवा सभाको स्टुडियोबाट हामी खादबारीबाट कार्यक्रममा सञ्चालन गर्दै गर्दा केही दिनको बसाई रहनेछ। खादबारीमा तपाईँहरू ढुक्क भएर आउनुहोला। कसै कसैले तपाईँहरूलाई हल्ला गुरुदा तीन दिनभन्दा बस्नुहुन्न रे भन्ने पनि खबर आइरहेको छ भन्ने खबर आएको थियो, त्यो होइन। हामी 5-7 दिन 10-12 दिन कति दिन आउनुहुन्छ तपाईँहरू हामी रहन्छौं। अहिले गइहाल्ने खालको समय छैन। हिजोको उपस्थिति एकदम राम्रो उल्लेखनीय उपस्थिति छ। तपाईँहरू आउने तयारी भने गर्दै गर्नुहोला। कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा आज फोन पनि गर्दै गर्नुहोला, कार्यक्रममा सहभागिता पनि जनाउँदै गर्नुहोला भन्दै कार्यक्रमलाई टिर्न गरिकन अगाडि बढाए आजको पञ्चाङ्ग र ग्रह गोचरबाट।

0: आज मिति 2083 साल र आज जेठ महिनाको 16 गते आज शनिबार तदनुसार ईस्वी सन् 2026 आज मे 30 तारीक नेपाल सम्मत 1146 अनलाथ रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ शुक्ल पक्ष परम पवित्र पावन दिन सूर्योदयमा चतुर्दशी 15:58 पला दिनको 11:34 मिनटसम्म विशाखा नक्षत्र 20:31 पला दिनको 1:23 मिनटसम्म शिवयुग 60 अहोरात्र भद्राकरण 48:11 पला आज आनन्द युगमा शुभयुग रहेको छ। आजको निर्माणको समय 34:14 पला बिहान सूर्योदय 5:11 मिनट जाँदा भयो। साँझ सूर्यास्त 6:53 मिनट जाँदा रहनेछ। यतिखेर पूर्णिमा व्रत आज रहेको छ। सूर्योदयमा आज चतुर्दशी भए तापनि पूर्णिमाको व्रत भने आज हो, भोलि पूर्णिमा तिथि रहेको छ। कसैलाई पनि त्यस्तो मनमा दुविधा नहोस् भनेर हामीले तपाईँलाई जानकारी गराइसकेका छौं। तपाईँहरू ढुक्क भएर आजको दिनमा तपाईँहरूले आजैको दिनलाई पूर्णिमा मान्नुहोला र आजबाट पूर्णिमाको आज व्रत लिनुहोला है। नयाँ व्रत लिनलाई तयारी गर्दै हुनुहुन्छ भने चाहिँ मिल्दैन, ध्यान दिनुहोला ल। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। अब पालो रहेको छ ग्रह गोचरको। सूर्य वृष राशिमा हुनुहुन्छ, चन्द्रमा वृश्चिक राशिमा, मंगल मेष राशिमा रहनु भएको छ, बुध मिथुन राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजका ग्रहहरूबाट संकेत देख्न पुग्यो। अब यति जानकारी सहित कार्यक्रममा राशिफलतर्फ हामी लागिहाल्छौं, किनभने राशिफल तपाईँको लागि अनिवार्य छ। राशिफल तपाईँलाई बताउँछौ, तर तपाईँले ध्यान दिनुहोला, राशिफल तपाईँको लागि हामी एकदम सटिकमा तपाईँलाई बुझ्ने भाषामा बोलिरहेका छौं, व्यावहारिक भाषामा शब्द प्रयोगहरू गरिरहेका छौं। यतिखेर भने कार्यक्रममा ढिलो नगरिकन प्रस्तुत गर्छु तपाईँका राशिले के भन्छ। आजका मेष आदिबार राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि काममा सफलता मिल्नेछ। अलिकति आठौं चन्द्रमाले कहिलेकाहीँ स्वास्थ्यमा समस्या ल्याउँदा मन अलिकति नरमाइलो लाग्ने योग देखिन्छ। मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। लामो दूरीको यात्राहरूमा सहज हुन्छ, मन परेका व्यक्तिहरूसँग भेटघाट रहनेछ। काममा सफलता मिल्ने युग छ, तर अलिकति केही विशेष काम परेमा तपाईँको लागि केही कमी कमजोरी भने राशिबाट संकेत देख्न सकिन्छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्छ। लामो दूरीको यात्रामा सहज हुन्छ, स्वास्थ्यमा सुधार हुनुको साथसाथमा पठन पाठनमा पनि राम्रो गति राशिबाट संकेत छ। गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देखिन्छ। कर्कट राशिको लागि यतिखेर चन्द्रमाको गतिमा हेर्दा पाँचौं घरमा रहेको छन् भने उन्नति र प्रगति विद्यार्थीवर्गको लागि पठन पाठनमा, साहित्यिक क्षेत्रमा, लेखनको क्षेत्रमा आजको दिन शुभ र मंगलकारक योग देखिन्छ। सिंह राशि हुनेको लागि दैनिकी काममा सफलता मिल्नुको साथसाथमा कृषि र पशु चौपायबाट मनकै धनार्जन गर्न सकिने योग रहेको छ। लामो दूरको यात्राहरूमा अलिकति केही असहज वातावरण हुने भएकाले विशेष ध्यान दिनुहोला, शुभ हुन्छ। तेस्रो भावको चन्द्रमाले गर्दा पराक्रम बढ्ने खालका योगहरू देख्न सकिन्छन्, मन प्रसन्न रहनेछ। सप्तम घरको शनिले गर्दा कहिलेकाहीँ पेटको र टाउको समस्याले सताउन सक्ने योग राशि कन्या राशिहरूको ग्रहमा संकेत राशिबाट देख्न सकिन्छ। तुला राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ, नभनेका कामहरू बन्दै जान सक्ने योग छ। वाणिज्य कर्म, शेयर बजारमा मनज्ञ धनार्जन गर्न सकिने योग रहेको छ। सरसापटेहरू दिएका पैसा फिर्ता नआएका छन् भने आज केही प्रयास गर्नुभयो भने धेरै कुरामा सहज हुने योग राशि तुला राशिबाट संकेत छ। वृश्चिक राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ, नभनेका काम बन्नुका साथसाथमा घरमा कोही अचानक पर पाहुना अथवा अतिथिहरूको आगमनले मन भने हर्षित रहने राशिबाट संकेत वृश्चिक राशिलाई देख्न सकिन्छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ, आटेका थकेका कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा पारिवारिक जीवनहरूबाट पनि शुभ राशिमा संकेत देख्न सकिन्छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्छ, मान सम्मानमा वृद्धि हुन्छ, नभनेका कामहरू बन्दै जान सक्ने युग र सम्भावना धेरै छन्। आजको दिन सफलतापूर्ण युगहरू राशिमा संकेत देखिन्छ भने अलिकति कोही कोही व्यक्तिहरूलाई भने मकरको लागि अलिकति धर्म कर्ममा भने रुचि कम हुन सक्छ, झुटो आदिको सामना गर्नुपर्ने सम्भावना भएकाले हनुमान चालिसा पाठ गर्नु शुभ हुन्छ। कुम्भ राशि हुनेको लागि गर्दै आएका काममा सफलता मिल्नुका साथसाथमा आशीर्वाद सबैको प्राप्त रहन्छ। इष्टमित्रहरूले साथ दिने युगहरू रहेका छन्। मन प्रसन्न रहनेछ, आर्थिक क्षेत्रमा प्रसन्न हुनुका साथसाथमा प्रेममा पनि सफलता रहनेछ। अन्त्यमा मीन राशिको लागि धार्मिक क्षेत्रमा रुचि बन्नेछ, नयाँ ठाउँको घुमफिर, सामाजिक क्षेत्रमा तपाईँको लागि प्रशंसा रहने युग देखिन्छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97648 3761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी रहेका छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हरेक दिन कार्यक्रम ज्योतिष दर्पण 8 बजेबाट 9 बजेसम्म हामी तपाईसँग रहनेछौ अनि कार्यक्रमको अवधिभर तपाईसँग 9843597658 र 9812673601 जब हामी तपाईसँग दुईटा नम्बरमा सम्पर्क रहन्छौ अनि तपाईसँगका विशेष कुराकानी पनि गर्ने जानकारी तपाईलाई दिइरहेका छौ। सम्पर्कमा रहेर धेरै भन्दा धेरै कुराकानीहरू गर्ने एउटा प्रयास गरिरहेका छौ। तपाई जहाँ हुनुहुन्छ जानकारी दिँदै धेरै भन्दा धेरै कुराहरूको हामी तपाईलाई यहाँबाट जानकारी दिने प्रयासमा लागिरहेका छौं। 9843597658 र 9812673601 सीधा तपाईसँग हाम्रो कुराकानी रहनेछ। हामीसँग भएका विशेष कुराकानी र तपाईसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: जय श्री राधे गुरुजी।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म पाक्तरबाट पवनदीप चान्दनी।
0: पवनजी आरामै हुनुहुन्छ?
1: आरामै छु गुरु।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ पवनजीले यतिखेर?
1: म रेडियो मिचेरीबाट सुन्दछु गुरु।
0: दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ यसो समय भएको बेला मात्र सुन्ने गर्नु भएको छ?
1: म दैनिक सुन्छु गुरु।
0: अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: म मेरो छोरीको बारेमा हेर्न चाहन्छु।
0: छोरीको साल महिना गते समय भन्नु त?
1: 2079 कार्तिक महिनाको 29 गते।
0: कार्तिक महिनाको 29 गते मंगलबार
1: दिउँसोको 1:34 पाँचथर जिल्लामा गुरु।
0: 1:34 दिउँसो पाँचथर जिल्लामा कसको हो यो?
1: मेरो आफ्नै छोरी हो गुरु।
0: तपाईँको छोरीको लागि यहाँबाट हेर्दाखेरि राशिको नाम डाबाट डाल कुमार तिस्य नक्षत्रको चौथो भावमा डाल छोरी हो?
1: हजुर हजुर,
0: डाल कुमारी नाम आउँछ। कर्कट राशि हुन्छ, लग्न कुम्भ लग्न देखिन्छ। कुम्भ लग्नको मालिक शनि, शनि 12 अलिकति धेरै झगडालु स्वभाव किसिन्छ अरे। यहाँबाट हेर्दाखेरि के देखिन्छ भने यतिखेर शनिको युग चलिरहेको छ, पढाइमा असाध्य मन्द गति छ, पढाइमा असाध्य समस्या हुन्छ, विशेष ध्यान दिनुहोला है।
1: हजुर,
0: यो अध्ययन अध्यापनलाई एकदम असर पारेर परिरहेको छ। शान्तिहरू गराउने, शान्ति गर्दाखेरि पूजा पाठहरू गराउने कामहरू गरेर अगाडि बढ्नु भयो भने धेरै कुरामा सहज हुन्छ है त?
1: हजुर गुरुदेव।
0: के छ अरू विशेष जिज्ञासा के छ?
1: अनि के अरे यो आमा बाबुसँग सम्बन्ध कस्तो होला यो छोरीको?
0: आमा बुवासँगको सम्बन्ध राम्रै छ, ठिकै छ। बुवा अलिक धेरै बोल्ने, आमा अलिक कम कम बोल्ने हुनुहुन्छ, तर आमा छुच्ची खालको हुनुहुन्छ हो।
1: हजुर हजुर, हो त।
0: अब त्यसलाई अलिअलि केही कुराहरू सुहाएर अगाडि बढ्नु होला, राम्रै हुन्छ, नराम्रो छैन, ग्रह ठिक छ है।
1: हजुर, अनि यो घरको वास्तु कस्तो होला गुरुदेव?
0: घरको वास्तुको लागि ठिकै छ, नराम्रो छैन, आगो आगो बाल्ने ठाउँ राम्रो छैन।
1: आगो बाल्ने, हजुर,
0: आगो बाल्ने ठाउँ पूर्व र दक्षिणपट्टिको कर्नरमा, हामी त्यसलाई अग्निगोड भन्छौँ, त्यहाँ अग्नितत्व हुनुपर्छ होइन?
1: हजुर।
0: अनि त्यहाँ नभएर अन्तै छ, कहाँनिर छ
1: त्यो चाहिँ? यस्तो छ गुरुदेव, हाम्रो किचन चाहिँ अन्तैतिर छ, तर यो हाम्रो राई जातिको चाहिँ के हुन्छ भने यो 3 चुला अनिवार्य राख्नुपर्ने हुन्छ। अनि यसो बिहान बेलुकी चाहिँ त्यसको अब हाम्रो परम्परागत अनुसार त्यसमा हल्का आगो केही नपकाए पनि आगो चाहिँ फुक्नैपर्छ 3 चुलामा गुरुदेव। त्यही भएर
0: सबैको पर्छ कि यो पाँचथरमा तपाईँहरूको राईको मात्रै पर्छ?
1: यो प्राय राईहरूको मात्रै हुन्छ 3 चुला भन्ने चाहिँ गुरुदेव, अरू जातको हुँदैन, तर अनिवार्य यसमा चाहिँ आगो फुक्नै पर्ने हुन्छ।
0: ए ल, ठिक छ। अनि अरू सबै कुरा ठिक छ, नआतिनु होला, ग्रहहरू ठिक छ है?
1: हजुर हजुर, यसको लागि शुभ रङ के होला गुरुदेव?
0: सबैभन्दा राम्रो 7 अङ्क राम्रो हुन्छ, पहिलो रङ पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे श्याम।
1: राधे राधे गुरु।
0: हामीसँग हुनुहुन्थ्यो यतिखेर आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। आज मैले तपाईँलाई अघि भनिसकेको छु, आज पूर्णिमाको व्रत हो है, विभिन्न जानकारी र तपाईँसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। प्रत्यक्ष रूपमा कुराकानी अनि वर्तमान सम्बन्धीको जानकारीहरू हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी लामो समयदेखि तपाईँहरूसँगका विशेष कुराकानी तपाईँसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासा हामी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। तपाईँ जहाँ हुनुहुन्छ फोन गर्नुहोला र खाँचबारीमा भन्नै पर्छ तपाईँहरूलाई हामी हिजो दिनैभरि चिनाएर्यौं, राम्रो उपस्थित रहिरहेको छ। अब आज भोलि पर्सि हामी पाँच सात दिन अझै रहनेछौं र तपाईँसँग भएका विविध जानकारीहरू हामी दिने एउटा प्रयासमा लागिरहन्छौं। हामी 98453 97658 र 98142-73601 सम्पर्कमा रहनुपर्ने हुन्छ। हामी हिजो दिनभरि चिनाएर्दा हामीले जुन तपाईँलाई खाँचबारीमा आउँदाखेरि शङ्खुपसभा जिल्लामा हामी ग्रह शान्ति गर्न आउँछौ भनेको छौँ, एकजनाले हिजो नाम लेखाउनु भएको छ। तपाईँ खाँचबारीमा ग्रह शान्ति गर्न आउनुभयो भने मेरो घरमा अनिवार्य आउनुपर्छ भनेर उहाँले सबै कुराको तयारी गरेर जानु भएको छ। अनि तपाईँहरूसँग पनि हामी अब पाँच दस दिन बस्दाखेरि पाँच दस दिनमा दिनको एकजना दुईजना थपिनु भयो भने हामी तपाईँको घर घरमै आएर ग्रह शान्ति गर्ने अथवा शङ्खुपसभातिर भएका मन्दिरहरूमा गएर तपाईँलाई घरमा गर्न असहज छ, घरमा सम्भव छैन भने, ठाम छैन भने मन्दिरहरूमा पनि गर्न सकिन्छ। चैनपुरतिरको सिद्धकाली मन्दिरमा, यहीँ तुम्रुडाको चाहिँ मनोकामना मन्दिरमा, यहीँ खाँचबारीको राधाकृष्ण मन्दिरमा लगायत कहाँ गर्न सम्भव छ त्यतातिर हामी गर्ने प्रयास गर्छौ। किनभने हामीलाई कहिले चाहिँ यहाँ आउनु भन्छ भने जसलाई चाहिँ हामीसँग विश्वास छ, जो चाहिँ खाँचबारीमा अथवा कुनै पनि पहाड़ी क्षेत्रमा गुरुहरू नपाएर अलिकति अत्तालिरहनु भएको छ, ग्रह शान्ति गर्न मन लागेको छ, उहाँहरूले हामीलाई सम्पर्क गर्नुहोला। हिजो एकजनाको नाम आएको छ, अब आजको एकजनाको नाम आउँछ थाहा छैन। त्यस पछाडि हामी तपाईँहरूसँग रहनेछौ र तपाईँसँगका विशेष कुराकानी गर्नेछौ। अहिलेलाई कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर, ए देउता, ए देउता, राधे राधे,
2: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यहाँ भोजपुरबाट गुरु।
0: भोजपुर कुन ठाउँमा?
2: भोजपुर यो साल्पा सिली छोबाट।
0: साल्पा सिली छो भनेको त खाँचबारी पारिपट्टि पर्छ होइन?
2: हजुर हजुर, ती नजिकै हो,
0: नजिकै हो, त्यही त। कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ साल्पा सिली छोमा?
2: शङ्खसभाबाटै सुन्छौँ गुरु।
0: बजिरहेको छ आज कार्यक्रम?
2: बजिरहेको छ, हामी त निरन्तर सुनिरहन्छौँ।
0: अनि यता आउने गुरु के हुँदैछ? हामी आएको थाहा पाउनु भएको छ?
2: थाहा पाइसकेको गुरु, अस्ति नै।
0: गाउँघरतिर सबैतिर हल्ला छ कि छैन?
2: सबैतिर नै थाहा छ गुरु, यता हामीलाई।
0: अनि आउने कुरा छैन, घरबाटै हेराउने भइहाल्यो होइन? के छ?
2: आउने कुरा छ गुरु, त्यता पनि अब हामी चाहिँ दुईजना मात्रै छौँ घरमा, हामी अलिक भ्याउँदैनौँ होला।
0: ठिक छ, अब जसलाई सम्भव छ, जसलाई मन लागेको छ, जसलाई हेराउन परेको छ उहाँ आउनु त हो होइन? अब तपाईँको त रेडियोमा फोन लागेको ढुक्क भइगयो नि भएन?
2: हजुर, रेडियोबाट पनि अब फोन लागिरहेको छ हाम्रो।
0: लु भन्नु त, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ?
2: यो आफ्नैको लागि गुरु।
0: साल महिना गते समय भन्नु त?
2: मेरो जन्ममिति चाहिँ 18 सालको भदौ महिनाको 10 गते।
0: के बार थियो?
2: हजुर,
0: के बार थियो?
2: शनिबार परेको छ गुरु।
0: शनिबार कति बजे भयो जन्म चाहिँ?
2: बिहानको 7 बजे।
0: ठिक 7 बजे हो?
2: हजुर।
0: कुन जिल्लामा जन्मिनु भयो, भोजपुर कि शङ्खुपसभा?
2: भोजपुरमै हजुर,
0: भोजपुरमै जन्मिनु भयो। तपाईँ 18 सालको भदौको 10 गते शनिबार राशिको नाम गोविन्द हेर्नुहुन्छ हो?
2: राशि कुम्भ राशि हेर्छु गुरु, हो कि होइन?
0: राशि त कुम्भ राशि हुन्छ, तर नाम चाहिँ गोविन्द हो?
2: नाम चाहिँ गोपाल छ गुरु।
0: गोपाल भइहाल्यो, अलि एकरो हुनुहुन्छ अरे हो, घरमा पत्नीसँग कुरो मिल्दैन अरे हो? होइन, यस्तो हुन्छ, तपाईँ अलिक धेरै हेप्नुहुन्छ अरे हो,
2: हेप्नु
0: अलिकति।

0: अनि हजुर अहिले घाँटीमा दाँतमा के समस्या छ?
1: दाँतमा त समस्या छ गुरु, यो किराले खाएको छ।
0: घाँटीमा अपरेसन भएको छैन नि?
1: घाँटीमा होइन गुरु,
0: घाँटीमा पनि समस्या आउँछ, दाँतमा पनि समस्या आउँछ, टाउको दुखिरहन्छ, जति काम गरे पनि उन्नति भएको छैन तपाईँको। किनभने सूर्य ग्रहण योग लग्नमा आएर बसेको छ र चन्द्र ग्रहण योग सप्तम स्थानमा छ। यो सूर्य ग्रहण र चन्द्र ग्रहण योगको प्रभावले जिन्दगीमा कहिल्यै पनि उन्नति हुँदैन, मन डराइरहन्छ, होइन, जे काम गरेर पनि उन्नति गर्न पनि आँट जोस जाँगर आउँदैन, होइन,
1: हजुर आउँदैन।
0: यो तपाईँले के गर्नु पर्यो भने पूर्णिमाको व्रत, आइतबारको व्रत, बिहिबारको व्रत अनि सूर्य ग्रहण युगको शान्ति, आइतबार सबै नुन नखाने अनि ग्रह शान्तिहरू मजाले गर्नुभयो, महामृत्युञ्जय जपहरू गराउनु भयो, रुद्री चण्डी पाठहरू गराउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ।
1: हजुर हजुर
0: है
1: हजुर,
0: केही छ बाँकी के छुट्यौ? राम्रै हुन्छ, नराम्रो हुँदैन, परिवारमा ठिकै छ, तर उन्नति भएन, उन्नति भएन, उन्नति गर्नको लागि विशेष ध्यान दिनुहोला, अहिले छुट्टिन्छ है।
1: हजुर, अनि यो तीन पूर्णिमा पर्व भने के हुन्छ गुरु
0: भन्नाले?
1: अथवा मेरो नानीहरू, मेरो छोरा एउटा पूर्णिमा छ, एउटा छोरी पूर्णिमा छ, आफू पनि पूर्णिमा,
0: त्यस्तो हजुरको पनि पूर्णिमा पर्व, त्यस्तो धेरै आतिनु पर्दैन, सामान्य यो त्यति शान्तिहरू गर्दा भइहाल्छ, त्यसलाई आतिर्नु पर्दैन। यदि तपाईँको सूर्य ग्रहण युगहरूको शान्ति गर्दाखेरि त्यति शान्ति भनेर संकल्प गराउनु भयो भने भइहाल्छ, आतिर्नु पर्दैन है।
1: अनि वास्तु कस्तो छ गुरु?
0: वास्तु बिग्रेको छ र त उन्नति भएन। तपाईँको घरको पश्चिमपट्टि अलि भिरालो भिरालो ठाउँ छ, पश्चिमपट्टि अलिकति खाल्टो खाल्टो परेको ठाउँ छ अरे, घरको पश्चिम घाम अस्ताउनेपट्टि के छ?
1: हजुर
0: हजुर, गहिरो छेद छ, गहिरो हामीले खाल्टो खाल्टो भनेको त्यही त हो नि, होइन, घर अलिकति यस्तो हुन्छ क्या, तपाईँहरू घर बनाउने बेला केही हेराउनुहुन्न, अनिखेर अब अहिले आएर सोध्नुहुन्छ भनिदियो भने अनि मन खुनखुन खुनखुन पार्यो, अब त्यही घर अहिले भन्ने बित्तिकै भत्काएर अन्त लान पनि गाह्रो, होइन, वास्तुहरू दोष बिग्रेको छ, ग्रहहरूको दोष बिग्रेको छ, शान्तिहरू गर्ने, पूजापाठ गर्ने राम्रो हुन्छ है। छुट्टी हो राधे श्याम, हामीसँग कार्यक्रममा हुनुहुन्थ्यो भोजपुरबाट, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, रेडियो शङ्खवर्ष भएको ध्वनि तरङ्गबाट हामी दैनिक रूपमा तपाईँहरूसँग भएका विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 तपाईँ सिधा रूपमा सम्पर्कमा आउन सक्नुहुनेछ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू लिन सक्नुहुन्छ। शङ्खवर्ष सभाबाट भोजपुरको लागि निमन्त्रणा धेरैले फोन गर्न थाल्नु भएको छ, तर सम्भावना अलिक कम कम हुन सक्छ, हामी कहाँ जान्छौँ यहाँबाट भन्ने कुरा म तपाईँलाई 5-10 दिन पछाडि जानकारी गराउनेछु। रेडियो चाहिँ अनिवार्य रूपमा सुन्ने गर्नुहोस्। अब हामी खानबारीमा चाहिँ चाँदनी चोकमा रहेको हामी होटल होराइजनमा रहेका छौँ, तपाईँहरू सम्पर्कमा आउन सक्नुहुन्छ। चाँदनी चोकबाट फुलपाती चोक जाने बाटोमा, चाँदनी चोकबाट यसो पहिलो घर हो क्या, यसो उतापट्टि पूर्व जाने बाटो, यसो उता ओह्रालोपट्टिको बाटो झर्नुभयो भने ठूलो घर छ, त्यही घरमा हामी रहन्छौँ, अथवा तपाईँ फोन गरेर आउनुहोला, अथवा त्यहाँ यस्तो होटल होराइजन कहाँनिर छ भनेर सोध्नुहोला, चाँदनी चोकमा आएपछि भइहाल्छ, भेटिहालिन्छ, धेरै टाढा छैन। यो भानु चोकबाट पूर्वपट्टि साइडमा जानुपर्ने हुन्छ, थोरै राधाकृष्ण मन्दिरदेखि उतापट्टिको साइडमा छौँ हामी, आउनुहोला, हामी भेटघाट गरौँला, आतिर नआउनुहोला, आज शनिबार छ, अब कतिको बिदाको दिन परेको छ, आउन धेरैले फोन गर्नु भएको छ भन्ने खबर आएको छ। अर्को कुरा, हामी आतिएर भोलि पर्सि नै फर्किहाल्ने होइन, हामी 5-10 दिन अझै रहन्छौँ र तपाईँहरू सुन्न चिना हेर्दै हेर्दै रहनेछौँ। मैले फेरि पनि भने ग्रह शान्ति गर्ने चिना टिप्पणी, हिजो हामीले लगभग 5-7 वटा चिना बनायौँ, अब आजदेखि झन् धेरै चिना आउनेवाला छ, अरे फोनमा धेरैवटाको चिना बनाउनु पर्ने भन्ने खबर आइरहेको छ। सकभर अलिकति समय तपाईँ लिएर आउनुहोला, अलिकति भ्याइएन भने यतै बास बस्ने पनि तयारी पनि गर्दै आउनुहोला, किनभने अलिक व्यस्त पनि हुन्छौँ, त्यस कारण गर्दा हतारिन भएन चिना हेर्दा, अनि तपाईँको ग्रह शान्ति गर्नलाई तपाईँको घरतिर तपाईँलाई मन सन्तोष छैन अथवा तपाईँलाई तपाईँको गाउँमा पुरोहित गुरुहरू हुनुहुन्न भने अब हामी तपाईँको घरमा गएर तपाईँको गाउँमा आएर जुनसुकै कुनामा होस् सङ्गमसभा र भोजपुरको जिल्लामा तपाईँले हामीलाई पहिली जानकारी गराउनु होला, किनभने पहिली जानकारी भयो भने हामी त्यही अनुसारले आउँछौँ।

0: होइन तपाईँ एकचोटि चुनाव हराएर यसको लागि चाहिँ पाँचजना सातजना पण्डितजीले गएर शान्ति गर्ने तयारी गर्छौँ हामी, त्यसो भएको हुँदा तपाईँहरूले सिधा रूपमा सम्पर्कमा भने हामीसँग आउनुपर्ने हुन्छ, हामीसँग आएर प्रत्यक्ष रूपमा कुराकानी गर्नुपर्ने हुन्छ। यसको लागि हिजो एकजनाले नाम टिपाउनु भएको छ, अब हामी पाँच छजना अरू थपिनु भयो भने हामी उताबाट असार लागेपछि गुरुहरूलाई बोलाएर हामी तयारी गर्छौँ, उतिखेरै भन्छु भनेर समय नहुन सक्छ, नजुर्न सक्छ, अहिलेदेखि तयारी गर्नुहोला। साउन महिनामा ग्रह शान्ति गर्ने दिन छैन, यसपालि असार महिनामै ग्रह शान्ति गर्नुपर्छ। भदौदेखि फेरि भदौको एक गते पनि छ, तीन गते पनि छ, हिजो पनि मैले चुनाव साइट हेरिदिएको थिएँ। असारमा तपाईँहरूले अब ग्रह शान्ति गर्ने दुई गते पछाडिको दिनहरूमा टन्नै साइतहरू छन्, भदौमा पनि छन्। यसपालि साउनमा ग्रह शान्ति रुद्रीहरू गर्ने सायद एकदमै कम छ, एउटा दुईटा भन्दा छैन है। कार्यक्रममा यिनै जानकारी सहित एकैछिन छोटो लिन्छु विश्राम, विश्रामपछि म तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु, हामी सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6001।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहेका छौं। 98453 97 658 र 98142 73 601 सीधा तपाईसँगका विशेष कुराकानी हामी गर्ने प्रयासमा लागिरहेका छौ। 98453 97 658 र 98142 73 601 सम्झिएर हामीलाई फोन गर्नुहोला, दिउँसो पनि फोन गर्नुहोला। हामी चिना हेरिरहेका छौं, खानबारीमा त्यस्तो भिडाभिड पनि छैन, हिजोको उपस्थिति त्यस्तो भिडाभिड होइन, ठिकै थियो उपस्थिति। यस्तै गरी बरु खाँदा खाँदा नभएर भिडाभिड नभएर मान्छेलाई राति भरेर राख्नुभन्दा बरु दिनको अलिक कम कम आउनुहोला, अनि हामी बरु 5 दिन धेरै बसिदिन्छौँ तपाईँको लागि, तपाईँहरूलाई पनि सहज होस्, हामीलाई पनि दिनभरि त बढी दौडधुप भयो भने हामीलाई पनि आत्तिन्छौँ। त्यसो भएको हुँदा तपाईँहरू 5-10 दिनसम्म नआत्तिकन धैर्य धारण गरेर कार्यक्रम सुन्नुहोला। हामी अलिकति मान्छे आउन छोड्नु भयो भने रेडियोबाट जानकारी गराउँछौँ र तपाईँहरू पाल्नुहोला। अहिले कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, स्वागत उहाँ गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो सम्पर्क भने हुन सकेन। 98453 97 658 र 98142 73 601 कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। हे प्रभु, राधे राधे। ए देउता, पहिले राधे त भन्नु, सिधै छोराको हेर्ने कति हतार लागेको नि भरिलाई।
1: बल्ल बल्ल बल्ल फोन लागेर नि गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म इलामदेखि मनिता हो।
0: इलामको कुन ठाउँमा हुनुहुन्छ?
1: नाङ्सेबुङ छ।
0: कुन रेडियोबाट कार्यक्रम सुन्नु हुनुहुन्छ तपाईँ हजुर?
1: गुरु
0: हजुर हजुर
1: किङ एफएम
0: रेडियो किङमा सुन्नुहुन्छ
1: हजुर।
0: अनि अहिले कसको बारेमा हेर्नुहुन्छ अरे?
1: मेरो छोराको बारेमा गुरु।
0: त 2059 साल 59 साल
1: मङ्सिरको 29 गते
0: मङ्सिरको 29 गते
1: साँझ 5:30
0: 5:30 आइतबार साँझ। जिल्ला चाहिँ कहाँ भयो
1: हजुर?
0: कुन जिल्लामा भयो जन्म?
1: जन्म काठमाडौँमा थापाथली हस्पिटलमा भएको।
0: काठमाडौँ जिल्लामा जन्म भयो। राशिको नाम चाहिँ अश्विनी नक्षत्रको चौथो पाउबाट लाबाट नाम आउँछ, अथवा ललित नाम आउँछ, लक्ष्मण नाम आउँछ, लालकुमार नाम आउँछ, मेष राशि हुन्छ, अनि लग्नमा शनि, दाँतको रोगीमा मान्छे, टाउको रोगी है, कामहरू गर्दा एकदम धेरै झर्किनुहुन्छ। 22 वर्ष पछाडि त पढाइ पनि चुरलुम्म भएर बिग्रिएछ नि त, सङ्कट लाग्यो, घर छोड्छु मम्मी, म त विदेश जान्छु भने हैरान छ होइन? कहाँ जाने अरे?
1: खोइ अहिले त विदेश पनि जाँदिन, मन छैन भन्छ गुरु।
0: सङ्कट ग्रह छ अहिले, पढाइमा एकदम धेरै समस्या हुन्छ, 22 वर्ष पछाडि ग्रहहरू बिग्रिएका छन् र ग्रह शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्दै गर्दै अगाडि बढ्नु भयो भने राम्रो हुन्छ। ग्रहलाई विशेष गरी हेर्ने, ग्रहका शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो होला, तपाईँलाई धेरै कुरामा राम्रो हुन्छ। सङ्कटको शान्ति गर्नु, लग्नमा भएको शनिको पूजापाठहरू गर्नु धेरै कुरामा राम्रो हुन्छ है। अरू केही छ? घरको वास्तुको लागि ठिकै छ, नराम्रो छैन।
1: अनि अहिले एकदम पढाइ पनि अब त्यस्तै भएको बिग्रेको, अनि बिहे गरेर अहिले बुढाबुढी पनि अति नै झगडा गरिरहेको छ नि।
0: अनि अहिले सङ्कट छ, अनि यस्तो बेला बिहे गर्न हुँदैन थियो, तपाईँको छोरा धेरै रिसाउनुहुन्छ, यसको लागि त दुईजनाको चिना हेर्नुपर्छ, मलाई दिउँसो फोन गर्नु है।
1: ए हुन्छ गुरु
0: हजुर, है त
1: हस् त गुरु।
0: राधे राधे
1: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौं, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा लागिरहेका छौं। भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। 2 नम्बरको ध्वनि तरङ्गबाट हामी रहनेछौं। तपाईँसँग विशेष कुराकानी हामी गर्ने प्रयास गरिरहेका छौं। केही फोन लागेन भने तपाईँ वाट्सएपमा हामीलाई वाट्सएपबाट हामीसँग प्रत्यक्ष रूपमा कुराकानी तपाईँ गर्न सक्नुहुन्छ 98453 97658 र 98142-73601 सम्पर्कमा रहेर हामीसँग कुराकानी गर्न सक्नुहुनेछ। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, स्वागत मलाई गरिहाल्छु। राधे श्याम प्रभु, ए देउता, राधे राधे, कहाँदेखि हजुर? कहाँदेखि अरे? शङ्खुवा सभाको कुन ठाउँमा हुनुहुन्छ? अनि कार्यक्रम दैनिक रूपमा सुनिरहनु भएको छ कि छैन? चाहनुहुन्छ तपाईँ साल महिना गते समय भन्नु त?
1: 2057 महिनाको 27 गते।
0: कुन महिना?
1: साउन महिना 27 गते।
0: के बार थियो?
1: चार बजे एडमिन जति त थाहा भएन, 4 बजे नै भन्नुहुन्छ ठ्याक्कै।
0: चिना कहाँ छ? माइतको चिनालाई फोटो खिचेर हामी खानपारीमा आएका छौँ, यहीँ आएर हेराउनु होला, चिनामा भएको समय लिएर आउनु होला। यसरी हच्चाको भरमा चिना आज मिल्दैन, अहिले छुट्टिन्छु। राधे राधे, छुट्यौँ है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरू यहाँबाट तपाईँलाई दिने प्रयास गरिरहेका छौं। कोही जिज्ञासु हामीसँग हुनुहुन्छ, यतिखेर उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ राधेश्याम हजुर?
2: राधेश्याम गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म इन्द्र कुमार राई।
0: इन्द्रजी आरामै हुनुहुन्छ?
2: म आराम छु गुरु।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: सुनिरहेको छु गुरु।
0: रेडियो चेक गर्नुभयो?
2: रेडियो मैले अनलाइनबाटै चेक गरेँ, मसँग अहिले रेडियो छैन कि, त्यही भएर हो।
0: ए ल ठिक छ। अहिले कार्यक्रममा कसको बारेमा हेर्ने?
2: हजुर म तिहार त हेराउँछु। सर्वप्रथम चाहिँ गुरुले खातबारीबाट चाहिँ भक्तहरूकै घरमा गएर चाहिँ ग्रह शान्ति गर्ने राम्रो अभियान चलाउने विचार गर्नुभएछ, साह्रै खुसी लाग्यो गुरु।
0: अब के अरे, मैले अभियान चलाउँछु, कोही शान्ति गर्ने चाहँदैनन्, के गर्ने? समय त यहाँ छ क्या इन्द्रजी।
2: हजुर,
0: जस्तै मैले शान्ति गर्दिन भने यहाँ त मैले त जुन लेखेर दिन्छु नि चिनाहरूलाई, अनि राहु ग्रह, शनि ग्रह अथवा महामृत्युञ्जय ग्रह अथवा संकट ग्रह के लिएर दिन्छु, अनिखेरि चाहिँ यो शान्ति गर्नु, रुद्री पाठ गर्नु, चण्डी पाठ गराउनु, शान्तिका ध्याय पाठ गराउनु भनेर यसरी भने हुन्छु। अनि गुरु कतिजना पण्डितजी चाहिन्छ भन्नुहुन्छ उहाँहरूले, अनि मैले भन्छु कसैलाई अब त ग्रह हेरेर त 3 जना 5 जना 7 जना होइन, प्राय 3 जना त एकदम ग्रह शान्ति एकदम कमै हुन्छ, कम्तीमा 5 जना मैले प्रायलाई भने हुन्छु क्या। अनि हाम्रो त गुरु नै पाउनुहुन्न, कसरी गर्ने गुरु भन्नुहुन्छ होइन। अनि मैले ठिक छ त, तपाईँकोतिर गुरु पाउनुहुन्न भने म लिएर आउँछु नि त भन्यो भने, भन त्यो कुरै हराउँछ। पाँचजना मैले प्रायलाई भने हुन्छु क्या। अनि हाम्रो त गुरु नै पाउनुहुन्न, कसरी गर्ने गुरु भन्नुहुन्छ होइन। अनि मैले ठिक छ त, तपाईँकोतिर गुरु पाउनुहुन्न भने म लिएर आउँछु नि त भन्यो भने, भन त्यो कुरै हराउँछ। त्यही समस्या हो त नि। यहाँ मैले किन यो अभियान चलाएको भने, धेरैले हामीले चाहिँ ग्रह हेराउने शान्ति कसैले नगरे, अनि किन न, जस्तै मैले यहाँ हिजो पनि मैले आजभन्दा 6 वर्ष अगाडि भनौँ न 77 सालमा आएर चिना हेरेको मान्छे हिजो आउनुभयो चिनामा 8-9 जना मान्छे, अनि उहाँलाई मैले सोधेँ तपाईँलाई मैले यो कुरा सब भनेको थिएँ भन्दा, खोइ गुरु यहाँ त हाम्रोतिर गुरु नै पाइँदैन अनि केही गरेकै छैन भन्नुभयो। अनि मैले भने अब यसपालि त म पण्डितहरू खोजेर ल्याउँछु उतैबाट, जो पण्डितले माछा मासु खानुहुन्न, जो पण्डितले शुद्ध आचरणमा रहनुहुन्छ, अनि अब गरिन्त भन सल्लाह गर्नुपर्छ भन, अनि गयो त कोही फर्केर आउँदैन भने चाहिँ के हो भने, एउटा मान्छेलाई बहाना पार्ने धेरै सजिलो रहेछ क्या। त्यो बहाना पार्ने मान्छे मध्येमा हिजो एकजनालाई चाहिँ हुन्छ गुरु म तपाईँको टिमलाई यहाँ शान्ति गराउँछु भनेर सबै कुरो हामीले के माग्यौँ त्यहाँ सबै कुरो दिएर हामीलाई जिम्मेदारी जानुभएको छ। मैले उहाँलाई भने मान्छे हुनुभयो भने यति आएर गर्छु, अब तपाईँको लागि मात्रै त्यहाँ आउन सम्भव छैन, तपाईँ मात्रै हुनुभयो अथवा दुई तिनजना मात्रै भयो भने फेरि हामी उतै भरतपुरतिर शान्ति गर्छौँ भन्दा हुन्छ कुरो, जे जे गर्नुहुन्छ तपाईँले गर्नुहोस्, भयो भने घरमै आएर गर्नुभयो भने हाम्रो घरमा पाइला पर्छ भन्नुभयो एकजनाले। एकजनाले जम्मा हिजो मैले 15-20 जनालाई भेट्दाखेरि एकजना त्यसो भन्नुभयो भने चाहिँ अरू त मनस आयो छैन, अब हेर्नु आज के हुन्छ होइन। ल अरू के छ?
2: ठिकै छ, मेरो दिदीको अलिकति समस्या नै भयो त्यही भएर हेरिदिनु न गुरु।
0: दिदीको भन्नु त साल
2: 2040 साल साउन महिनाको 22 गते शुक्रबार,
0: साउन महिनाको 22 गते शुक्रबार
2: साँझ 6:17 जाँदा खोटाङ जिल्लामा जन्मिनु भएको,
0: 6:17 खोटाङ जिल्लामा जन्मिनु भएको दिदीको चिनामा खोटाङको दिदी। यहाँबाट हेर्दाखेरि चाहिँ दिदीको नाम ढाका कुमारी धनुराशि हेर्ने गर्नुभएको छ?
2: हजुर हो,
0: त्रयोदशीको दिनमा जन्म छ, माङ्गलिक रहेछ। साथौ के भयो बिनासँग दिनदिनै झगडा पर्न थाले?
2: अलि
0: यस्तो हुन्छ क्या, यो के हुन्छ भने नि अब यो सबै ग्रह भन्ने कुरा चाहिँ अलिअलि आफूले पनि केही न केही कन्ट्रोल गर्नुपर्छ एक नम्बरमा। फेरि उहाँले मंगलबारको दिन लसुन प्याज माछासँग खाएर गणेशको पूजा गर्ने हनुमान चर्चा पाठ गर्ने गरे धेरै कुरामा कन्ट्रोल गर्नु भएन होला।
2: अब सुनेपछि गर्नु लाउनु पर्छ। अब
0: यो मैले पहिले हेरेको हो कि नि जिना
2: छैन,
0: मांगलिक शान्ति मंगलबारको व्रत, अहिले उहाँलाई 44 वर्षसम्म राहु भन्ने गरेर चलिरहेको छ, राहुको शान्ति हो, गर्नुभयो भने राम्रो हुन्छ। अरू त के छ त्यस्तो समस्या? त एउटा मांगलिक छ, अलिकति श्रीमानसँग अलिकति झगडा पर्यो होला, राहुको त शान्ति, राहु त 44 वर्षसम्म थियो, एकचोटि बिचमा शान्ति गर्नुभयो?
2: पण्डित बोलाएर घरमा गराउने भन्नुहुन्थ्यो, गराउनु भएको होला,
0: भयो होला, राहु बजेर केही न केही पहिले भन्दा मसर भएको छ, ठिक छ, नआतिनु होला। एउटा मांगलिक दोष छ, मांगलिक दोष भनेको आफूले पनि जस्तो सुनौ न, श्रीमानसँग झगडा पर्दाखेरि अब यो घरबार बिगार्नु भन्दा यही घर ठिक छ भने अलिकति आफूले पनि कन्ट्रोल गर्नु पर्यो, शान्ति पनि गर्नु पर्यो, सबै कुरा गर्नु पर्यो क्या। पण्डितजीलाई मात्रै जिम्मा दिनु ल, मैले चाहिँ पण्डितजीलाई गरेर शान्ति गर्दै अब हामी यहाँ लापाखाला पनि ठिक हुन्छ भने त भएन नि, फेरि आफूले पनि केही कुरामा कन्ट्रोल गर्नु पर्यो होइन, अनि अलिअलि शान्ति पनि गर्नु पर्यो, सबै कुरो मिल्नुपर्छ क्या।
2: हजुर,
0: अब कति मान्छे त्यहाँ के भन्नुहुन्छ भने गुरु मेरो यस्तो भयो हड्डीमा समस्या आयो गुरु, अब के गर्ने भन्नुहुन्छ, मैले भन्छु अब हड्डीमा आएको ग्रहले पार्ने प्रभावलाई शान्ति गर्ने, अनि हड्डीमा समस्या आउनुभन्दा पहिले शान्ति गराइ भए त्यति धेरै समस्या आउँदैन थियो, केही गर्नै पर्दैन थियो, समस्या आइसकेपछि अब हस्पिटल पनि दौडिनु पर्यो भन्छु क्या म।
2: हजुर गुरु,
0: त्यो कुरा है।
2: हजुर,
0: अरू केही छ?
2: उहाँको पेसा व्यवसायहरू सम्बन्धी के छ गुरु?
0: पेसा व्यवसायको लागि उहाँले त्यस्तो धेरै उन्नति प्रगति गर्ने खालको छैन, अलिकति मांगलिकको यो राहुहरूले कामहरू गर्न अलिकति डिस्टर्ब गरिरहेको छ, शान्ति गर्नु, 43 वर्ष पछाडि पछि सङ्कटा भन्ने कुरा आउँछ है।
2: हजुर,
0: अहिले केही पनि छैन, नहातिनु ल।
2: हजुर,
0: मांगलिक मेन सुन न, जिन्दगीमा नि मेरो अनुभव मैले धेरैको चुनाएहरू छु होइन, जिन्दगीमा बुढा र बुढी मिल्नु भयो भने बरु एक साथ खाएर पनि मान्छे खुसी हुँदोरहेछन्, चार साथ खाना खाने छ, राम्रो राम्रो लागेको छ, तर घरमा सम्बन्ध राम्रो भएर पनि त्यो घर परिवार सुखी हुँदैन कहिले पनि क्या।
2: हजुर हो,
0: त्यही भएर तपाईँले पनि ध्यान दिनु पर्यो, दिदीलाई पनि भन्नु पर्यो, मांगलिक शान्ति गर्नु पर्यो भन्नु पर्यो, एउटा यो सुनसँग विवाह गर्ने, प्रतिमासँग विवाह, अब के गर्न सकिन्छ त्यो कामहरू गरेर अगाडि बढ्नु होला, अहिले छुट्यौँ है।
2: अनि उहाँको स्वास्थ्य अवस्था, बोली वचन,
0: बोली पनि भने त अब खर खालको हुन्छ, अब यो मंगलको शान्तिहरू गरेर मंगलबारको दिन लगाइसो गर्नु, गणेशको र हनुमानको पूरा रूपमा व्रत बन्न लाउनु, हनुमान चर्चा पाठ गर्ने, अनि एउटा मांगलिक शान्ति गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ, कन्ट्रोल हुन्छ, तर कन्ट्रोल हुँदै भएपछि आफूले पनि केही कुरामा अलिकति आफूले पनि सहज हुनु पर्यो क्या आफू पनि।
2: हजुर
0: है,
2: हजुर,
0: अब नभएदेखि अब हामी फेरि ओखलढुङ्गा खोटाङ आउँदाखेरि नि अब हामी पहिले आउँदाखेरि यस्तो अभियान थिएन, अब खानबारीमा 8-10 जना 15-20 जना मान्छे हुनुभएछ भने, अनि यही अभियान हामी भोजपुरमा लिएर जान्छौँ, यही अभियान खोटाङमा आउँदा पनि ल्याउँछौँ, ओखलढुङ्गा पनि अब यहाँ हुनुभएछ भने सबैतिर हामी ग्रह शान्ति गर्ने तयारी भन्छौँ, यहीँ भन्नु हुनुभयो भने सम्भावना छैन, मान्छेले के हुन्छ भने नआउँदैसम्म त नि गर्थेँ म, आइजेदेखि हुन्थ्यो भन्ने, अनि आएपछि अनि हेरे ए के को बाहुनलाई पूजा लाउनु भन्न सक्यो फेरि।
2: हजुर आउनु भएपछि त्यो पान सेको चिना हेराउनु त अलिक गाह्रो मान्नुहुन्थ्यो है त्यो पोहोर पर हाम्रो खोल्नु होइन
0: गाह्रो सबै कुरा गाह्रो छ हजुर अहिले पनि गाह्रै छ है
2: भन्ने मात्रै हो अलिक गर्नु चाहिँ अलिक कमै हुन्छन् हुनु चाहिँ अब
0: ठिक छ उहाँहरूको इच्छा हो नि उहाँलाई कर्लाउनु हुँदैन जिन्दगी उहाँको हो नि त हामी त एउटा बाटो देखाउने मान्छे नै हो हामी होइन
2: हजुर
0: जिन्दगी त उहाँहरूको हो नि त हाम्रो होइन जिन्दगी हामीले उहाँहरूलाई यस्तो गर्नु छ भने अलिअलि यस्तो बाटो देखा हामीले जानेको बाटो अब त्यो बाटो पनि हामीले धेरै जाने होइन थोरै त जाने हो नि कति पढे खाएर यति त पढे हो थोरै 1% पनि पढे होइन भनेपछि त्यही हो जिन्दगी अब यसलाई मिलाएर शान्तिले गरौँ कुराकानी गरौँ अब 5-10 दिनपछि यहाँबाट कतिजना कति दिन मान्छे आउनुहुन्छ त्यसपछि हामी हजुरसँग पनि दिउँसो फोनमा कुराकानी गरौँ है
2: हजुर
0: राधे राधे
2: दिदीको स्वास्थ्य अवस्थामा के कसो छ गुरु
0: दाँतमा समस्या आउन सक्छ पेटमा समस्या आउन सक्छ रगतमा कहिले काहीँ छालाहरू चिलाउने रगतमा समस्याहरू आउने हुन सक्छ
2: हजुर
0: वास्तुको लागि ठिकै छ अलिकति खाना पकाउनु थोरै मिलेको छैन अरू राम्रो छ
2: भनेको चाहिँ कस्तो गुरु त्यो नमिलेको भन्ने
0: खाना पकाउनु ठाउँमा अब तपाईँको पूर्व दक्षिणमा आउनुपर्छ त्यो त नभएर कतै होला अथवा चाहिँ
2: पश्चिमतिर छ सुरु
0: पश्चिमतिर भयो भने बिग्रिन्छ त्यसलाई पूर्व दक्षिणतिर लिएर आउनु पर्यो त्यो सबै कुरा चाहिँ दिउँसो फोनमा कुराकानी गरौँ अहिले छुट्टी होला कार्यक्रमको अन्तिम भागमा आयौँ ल
2: हजुर गुरु
0: राधे राधे
2: ल राधे राधे गुरु
0: हामीसँग हुनुहुन्थ्यो इन्द्र कुमार राई आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी गराउने प्रयास गरिरहन्छौ हामी तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौँ हामी खादबारीमा रहेका छौँ तपाईँलाई थाहा छ खादबारीको चाँदनी चोकबाट नजिकै रहेको होटल होराइजनमा आउन सक्नुहुन्छ धेरै टाढा छैन यो भानुचोकबाट हिँडेर 2-3 मिनटमा पुगिने ठाउँ छ तपाईँहरू हामीसँग सिधा सम्पर्कमा रहेर कुराकानी गरेर हामीसँग प्रत्यक्ष जोडिन सक्नुहुन्छ र तपाईँ जहाँबाट हामीलाई कार्यक्रम सुन्दै हुनुहुन्छ दिनैभरि पनि फोन गर्ने प्रयास गर्नुहोला भोजपुरतिरबाट पनि हिजो पनि आउनु भएको छ आज पनि आउने कुरो भइरहेको छ नआतिकन अलिकति समय चाहिँ लिएर आउनुको लागि मैले सबैलाई अनुरोध गरेको छु हिजो खानबारीको हिजो शङ्खुवासभा जिल्लाले खाता खोल्यो ग्रह शान्ति गर्ने भने अब आजबाट भोजपुरतिरबाट पनि खाता खोल्ने तयारी गर्दै आउनुहोला ग्रह शान्ति गर्नुपर्छ पूजापाठ गर्नुपर्छ है यतिखेर कार्यक्रमको अन्तिम भागमा छु एक दुईवटा कमेन्ट छन् हेरिहाल्छु ल निराज श्रेष्ठ लेख्नुहुन्छ गुरु राधे राधे म सल्यानबाट आज शनिबार हजुरको सल्लाह अनुसार शनिको उपवास शुरू गर्दैछु म रोगी भएको कारण दवाई खानुपर्ने भएकाले के खान मिल्छ गुरु भन्नुभएको छ रोगीलाई वृद्धलाई बालकलाई छुट हुन्छ त्यस्तो समस्याहरू छ भने माछा मासु लसुन प्याज मुसुरु पानीपुरी चटपटी नखानुहोला शुद्ध भोजन बनाएर तुलसी पत्र छोडेर खाना खानुहोला बरुतो पनि राम्रो हुन्छ नभए रोटीहरू खानु अझै राम्रो हुन्छ है सुन्दैछु यता अछाम जिल्ला घर भई हाल भारतको महाराष्ट्र पुणेबाट धर्मकर्म गर्न मन लाग्छ तर समयले साथ दिँदैन अरूको काम गरेर जीविको उपार्जन गर्नुपर्छ गुरुदेव अलिक गाह्रो छ भन्नुभएको छ ए यो समस्या तपाईँहरू भन्नुहुन्छ ग्रह शान्ति गर्दाखेरि बर्बादै हुन्छ बर्बादै हुन्छ जिन्दगी बर्बाद भएको थाहा पाउनु भएको छैन ग्रह शान्ति गर्दा के बर्बाद हुन्छ तपाईँ कहिलेकाहीँ केही गर्नु पर्यो भने 20-30 हजार रुपियाँ यत्तिकै सकेको थाहा पाउनुहुन्न 5-10 हजारमा यत्तिकै हच्चाको भरमा फुर्मास गरिरहनु भएको हुन्छ तर ग्रह शान्ति गर्न त्यही पैसाले हुने काममा तपाईँहरू पछि हट्नुहुन्छ त्यही भएर अलिकति गाह्रो पर्ने हो जिन्दगी अरूकैमा व्यतीत हुन्छ आफ्नो संघर्ष गर्नलाई आफूले ग्रह शान्ति गर्ने पूजापाठ गर्ने धार्मिक बन्ने हनुमान चालिसाहरू पाठ गर्ने आफू एकदम पोजिटिभ हुने आफ्नै राम्रो हुन्छ जय श्री राधे गुरुदेव म अहिले बैतडी जिल्लाबाट रेडी बैतडीबाट कार्यक्रम सुन्दैछु गुरु फोन कल छिटो छिटो लिनु पर्यो गुरुदेव अहिलेसम्म दुईजनाको मात्रै हेर्नुभयो गुरुदेव भन्नुभएको छ एकदम राम्रो सल्लाह दिनुभयो धेरै धेरै धन्यवाद लागि हामी भोलिदेखि अब धेरै मान्छेलाई कति कुराको जानकारी पनि गराउनुपर्छ भोलिदेखि अझ धेरै फोन लिने प्रयास गरौँला जय सर्वनारायण गुरुदेव म दुर्गारायण पहिले रेडियो भोजपुरबाट रेडियो सनातन सुनिरहेको छु विशेषत खाँदबारी निवासी जनताले भरपूर फाइदा उठाउन् भन्दै राधे राधे भन्नुभएको छ धन्यवाद छ कार्यक्रमको अन्तिम भागमा छु भोलिमा उपस्थित हुने बाचाका साथमा आजको लागि भनी आज्ञा दिनुहोस् तपाईँको दिन मंगलमय आनन्दमय रहोस् जय श्री कृष्ण जय श्री राधे।

नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै। रेडियो टाइगर।

0: नेपाल खबरमा अब पूरा खबर। निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारको शुल्कमा शिक्षा समता शुल्क लाग्ने भएको छ। त्यस्तो शुल्क गुणस्तरीय शिक्षामा पहुँच र शैक्षिक पूर्वाधार निर्माणमा खर्च गरिने भएको छ। निजी अस्पताल र स्वास्थ्य संस्थामा उपचार गर्न गएका बिरामीबाट असूल गरिने सबै प्रकारको सेवा शुल्कमा पनि स्वास्थ्य समता शुल्क लाग्ने भएको छ। यस्तो शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गर्ने प्रबन्ध गरिएको छ। यस्तै सरकारले सुर्तिरहित पान मसला र सुगन्धित सुपारीको अन्तशुल्क बढ़ाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले हिजो प्रस्तुत गर्नुभएको आर्थिक विधेयकमा शुल्क वृद्धि गरिएको हो। यस्तै सुर्तिजन्य पदार्थमा लाग्ने कर पनि वृद्धि भएको छ। बजेट मार्फत चुरोटमा 10% अन्तशुल्क निर्धारण गरिएको छ। अन्तशुल्कको वृद्धिपछि नेपालमा सुर्तिजन्य पदार्थको करको दर 51% बराबर पुगेको छ। विश्व स्वास्थ्य संगठनले सुर्तिजन्य पदार्थमा 75% कर लगाउनुपर्ने उल्लेख गर्दै आएको छ। स्वास्थ्य जोखिमलाई ख्याल गरेर करको दरमा वृद्धि गर्नुपर्ने विभिन्न सरकारवालाको माग रहँदै आएको थियो। यस्तै घर जग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरमा पनि वृद्धि भएको छ। यसअघि 5% पूँजीगत लाभकर लाग्दै आएकामा अब भने 7.5% कर लाग्नेछ। त्यस्तै विद्युतीय गाड़ीमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाई असूल गरिने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ। सुन चाँदी तथा तिनका गर गहना र वस्तुको बिक्री गर्दा सीप प्रवर्धन शुल्क लाग्ने व्यवस्था गरिएको छ। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। नेपालमा हरेक वर्ष जेठ 16 गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रूपमा मनाइन्छ। 2063 साल जेठ 16 गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले महिला अधिकार सम्बन्धी ऐतिहासिक 4 विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ। यस वर्ष महिला अधिकारको सम्मान आत्मनिर्भरता र समृद्धिको अभियान नाराका साथ दिवस मनाउन लागि हो। दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता सृजनशीलता र नेतृत्वलाई देश निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। यस्तै उपराष्ट्रपति रामसाया प्रसाद यादवले आमा वा बुवा मध्ये एकको नामबाट सन्तानलाई नागरिकता प्राप्त गर्ने व्यवस्था राज्यका सबै संरचनामा कम्तीमा 1/3 महिलाको सहभागिता सुनिश्चितता गर्ने संवैधानिक प्रावधान विभेदकारी कानूनको खारेजी तथा महिलामाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धता जस्ता उपलब्धि दिवसका आधार स्तम्भ भएका बताउनु भएको छ। कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि शुरू हुँदैछ। आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू हुने सम्मेलन भोलिसम्म चल्नेछ। सम्मेलनमा कर्णाली प्रदेशका 79 पालिकाबाट 2-2 छोरीहरूको सहभागिता रहनेछ। साथै राउटे राजी कुसुण्डा बादी र बोटे समुदायका छोरीहरू अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका गरी 250 भन्दा धेरैको उपस्थिति रहने आयोजक श्री ज्योति फाउण्डेशनका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो। बालिका किशोरी तथा महिलामाथि हुने लैंगिक विभेद बाल विवाह छाउपड़ी कुप्रथा घरेलु हिंसा यौन दुर्व्यवहार र मानव बेचबिखन लगायत सामाजिक कुरीति विरूद्ध आवाज उठाउने उद्देश्य सहित कर्णाली छोरी सम्मेलन 2083 दोस्रो संस्करण आयोजना गरिएको हो। सम्मेलनबाट प्राप्त निष्कर्षलाई 3 तहका सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ। 2 दिने सम्मेलनमा कर्णालीका 75 छोरीहरूले आफ्नो जीवन संघर्षका अनुभव प्रस्तुत गर्नेछन्। सम्मेलनमा विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न प्यानल छलफल सत्र समेत सञ्चालन हुनेछ। फाउण्डेशनले यसअघि 2082 वैशाख 27 29 गतेसम्म पहिलो कर्णाली छोरी सम्मेलन सम्पन्न गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाग

0: मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। अस्ति बेलुकादेखि शुरू भएको पानी पर्ने क्रम आज र भोलि पनि रहने र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव छ। वर्षाको थोरीमा गैराती ठूलो पानी परेको छ। थोरीमा पछिल्लो 12 घण्टामा 169 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ। गैराती मधेस प्रदेश सहित बागमती, गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भयो। काठमाडौँ उपत्यकामा पनि आज बिहान पानी परेको छ। उपत्यकामा अहिले पनि मौसम बदली छ। आज देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघ गर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अछामको पञ्चदेवल विनायक नगरपालिका 4 थापा मोड़ मध्यपहाड़ी राजमार्गमा गैराती भएको जीप दुर्घटनामा 2 जनाको ज्यान गएको छ। 3 जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगर बस्ने 41 वर्षीय नवीन तुलाधर र बर्दिया बाँसकारी नगरपालिका 5 बस्ने 45 वर्षीय रामप्रसाद थारूको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा ज्यान गएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। वहाँका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका 10 का सन्त कुमार शाह, स्याङ्जा फेदीखोला गाउँपालिका 4 का अर्जुन कुमार पौडेल र जीपका चालक नेपालगंज उपमहानगरपालिका 5 बस्ने राजेन्द्र भीमराज चट्टान गुप्ताको उपचार भइरहेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त दक्षिणी सुडानमा 72 लाख भन्दा धेरै नागरिकलाई तत्काल खाद्यान्न सहयोगको आवश्यकता रहेको जनाएको छ। दक्षिण सुडानका लागि डब्ल्यूएफपीका कन्ट्री डाइरेक्टर मुन्टिन्ता चिमुकाले 72 लाख नागरिकलाई तत्काल खाद्य सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ। स्थिति गम्भीर रहेको र सहयोगको आवश्यकता भएका मानिसको जीवन बचाउन तत्काल ध्यान केन्द्रित गर्नुपर्नेमा वहाँको जोड़ छ। संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख ट्रम्प प्लेचरले गएको महिना पूर्वी अफ्रिकी देश पूर्ण रूपमा भोकमरीको खतरामा पर्ने चेतावनी दिनुभएको थियो। दक्षिण सुडानले सन् 2011 सुडानबाट स्वतन्त्रता प्राप्त गरेको थियो, तर केही समयपछि नै गृहयुद्धमा फँसेको थियो। त्यहाँ चरम गरीबीसँगै भ्रष्टाचार र असुरक्षा बढ़्दो छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ। खेल क्वालालम्पुरमा नेपाली समय अनुसार अहिले 12:15 शुरू हुनेछ। आजको खेलको विजेता फाइनलमा पुग्नेछ। नेपाल समूह चरणमा चीन र इण्डोनेसियालाई हराउँदै समूह विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो। अर्को समूहबाट मलेसिया उपविजेताको रूपमा सेमी फाइनलमा पुगेको थियो। टी20 खेलमा नेपाल र मलेसिया बीच अहिलेसम्म 18 खेल हुँदा नेपालले 12 खेल जितेको छ भने मलेसियाले 6 खेल जितेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछन्। यसैबीच आउँदो आर्थिक वर्ष 83-84 को बजेटमा जापानमा आउँदो सेप्टेम्बरमा हुने 20 एसियन गेम्सको तयारी र बजेट समावेश भएको छैन। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हिजो प्रस्तुत गर्नुभएको बजेटमा एसियन गेम्सको तयारी नपरेको हो। यद्यपि अर्थमन्त्री वाग्लेले खेल क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बजेट विनियोजन गर्नुभएको छ। अर्थ मन्त्रालयले खेलकुदलाई 3.20 अर्ब को सिलिङ दिएको थियो, तर तोकिएको सिलिङ भन्दा 82 करोड़ थप सहित बजेट आएको हो। एसियन गेम्स, 10 राष्ट्रिय खेलकुद र पारा खेलकुद जस्ता महत्वपूर्ण आयोजना कार्यक्रममा समावेश सहित बजेट प्रस्ताव भएको थियो। तीमध्ये जापानमा हुने विश्व एसियन गेम्सको तयारीका लागि भने बजेटमा कतै उल्लेख छैन। राष्ट्रिय खेलकुद परिषद राखेपछि एसियन गेम्स तयारीका लागि 15-16 करोड़ रूपियाँ माग गरेको थियो। सरकारले प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउन आउँदो 5 वर्षको दीर्घकालीन योजना अघि सारेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। शिक्षा र स्वास्थ्यमा समता शुल्क लाग्ने, सुर्तीजन्य पदार्थमा कर बढ़्यो, घर जग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभ करमा पनि वृद्धि। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि। आज पनि पानी पर्ने, तराई र पहाड़ी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना, भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने अनुमान। दक्षिण सुडानमा 72 लाख नागरिकलाई तत्काल खाद्य सहायताको आवश्यकता, मानिसको जीवन बचाउने तर्फ ध्यान केन्द्रित हुनुपर्नेमा राष्ट्रसंघको जोड़। र एसियाली खेलकुद महिला टी20 छनौटको फाइनलमा पुग्न नेपालले आज मलेसियासँग खेल्दै, खेलकुद बजेटमा परेन एसियन गेम्सको तयारी।
2: गर्जन सधैं बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अंकल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-2229 र 98-605-2229।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ, किन खोज्नु भएको होला? हजुर, को पर्नुभयो?
5: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाँके बर्दिया दाङ ओ रोल्पा जिल्लाका सार्वजनिक निकायमा भ्रष्टाचार जन्य कसुर फिलक थाहा पैलसे वा कौनो राष्ट्र सेवक कर्मचारी से घुस रिस्पट माग कर्लसे निम्न ठेगानामा उजुरी करिए।
10: सम्पर्क नम्बर कार्यालय प्रमुख 98583488, सूचना अधिकारी 98585488 ओ फोन नम्बर 081550626, 550627, फ्याक्स नम्बर 081550426।
9: 24 घण्टा सम्पर्क कर सेक्जिना मोबाइल नम्बर 98580553488, साथै पैसा निलग्ना नम्बर 107 समेत सम्पर्क गरिए। ओ कार्यालय के इमेल CIAA@gmail.com। अज्ञ दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंज बाँके।
11: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

पैसाको लागि भइरहेको तपाईँको मेहनतले हाम्रो खुसी हराउँदै गयो। अब तपाईँकै मलाई भन्दिनँ भने तपाईँसँग बसेर के गर्नु? गुड बाई, आफ्नो ख्याल राख्नु है।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
1: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
2: यही जेठ 16 गते शनिबारको दिन
1: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू: पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासु।

0: गरी एकुपंक्चरिस्ट, एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222239 र 98605222239।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला बिहानको 11 बजेको छ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छैन।
1: खुसीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे सुरुवात भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत।

0: उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
0: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
3: खुसीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98 85 39 543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स गुलरिया रोड किसान एग्रो नजिकै भुरी गाउँ बजार बर्दिया।
4: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महिला अधिकार र मानव अधिकार एक अर्काका परिपूरक, कार्यान्वयन र पहुँच मुख्य चुनौती रहेका महिला आयोगका अध्यक्ष पराजुलीको भनाई। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी पुनर्गठन हुने भएकाले निराश नहुन अध्यक्ष ओलीको अपील। काठमाडौँमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय, परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, 29 जना घाइते। र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकार र मानवाधिकार एक अर्काका परिपूरक भएको बताउनु भएको छ। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानवाधिकारको अवस्था सबल बन्न नसक्ने बताउनुभयो। बाल विवाहको कानूनी उमेर हद 20 वर्ष बारे भइरहेको बहसप्रति संकेत गर्दै अध्यक्ष मगरले आयोगले यस विषयमा राष्ट्रिय स्तरको जाँचबुझ गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभयो। संविधान संशोधनको बहसमा लैंगिक पक्ष सुदृढ गर्न सुझाव प्राप्त भइरहेको उल्लेख गर्दै वहाँले इतिहासमै पहिलो पटक मन्त्री परिषदमा 40% महिला उपस्थित र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो। यसै गरी महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाहरूको सार्वभूत सशक्तिकरण र सहभागिता बिना समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताउँदै सरकारले महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। नेकपा एमाले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले हिजो अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 औं राष्ट्रिय महाधिवेशन पछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। कार्य विभाजनमा जिल्ला इन्चार्ज र जनसंगठनका इन्चार्ज पनि तोकिएको छ। अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजन र 9 मध्ये 6 सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। अन्तर पार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढाइने बताउनुभयो।
1: सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ छ।
2: नमस्कार, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। प्राविधिक कारणवश रेडियोको प्रसारण केही समयका लागि स्थगित हुन गइरहेकाले यसबाट सम्पूर्ण श्रोताहरूमा पर्न जाने सुविधाप्रति क्षमा प्रार्थी छौं। रेडियोको प्रसारण केही समय पश्चात पुनः तपाईहरूको माझमा हामी जोडिने जानकारी गराउँदछौं।

0: भुँडीमा बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भुँडीमा बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
2: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाद ल्याउनु पर्यो।
3: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
2: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सिर्जना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
4: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल, खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
5: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल, खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खड़कलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649-20111।
6: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हेरेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइटु।
6: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
6: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर,
10: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको छ बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि वर्षा केही शीतल अनुभव। पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास भइरहेको मौसमविदको भनाई।
0: बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी। विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि।
1: चीनको 23 संस्करणमा कूटनीति, संस्कृति र हिमालदेखि विश्व मनसम्मका कथाहरू देखाइँदै एकै थलोमा स्वदेशी र विदेशी चलचित्र हेर्ने, बुझ्ने, सिक्ने र जान्ने।

0: 소설
1: उत्सवको हिसाबले होइन एउटा रमाइलो तरिकाले ठाउँ त बनाउन खोजेका हौ, जहाँ विभिन्न समुदाय ब्याकग्राउन्डको मान्छेहरू आएर यी मुद्दा विषय वस्तु कथाहरू बारे बहस पनि गर्न सकुन्।
2: मोबाइलको लतले किशोर किशोरीहरूमा ढिला सुक्ने बानी विकास भइरहेको अध्ययनको निष्कर्ष, परिवारका लागि स्क्रिन समयको योजना बनाउन सुझाव
3: र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
4: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड। ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576721314 सम्पर्क गर्नुहुन अनुरोध छ।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। गर्मी बढ़ेर केही समयदेखि जनजीवन प्रभावित भइरहेको पश्चिम तराईमा पनि आज वर्षा भएको छ। आज दिउँसोपछि लुम्बिनीदेखि पश्चिमतर्फको तराईमा वर्षा भएको हो। पछिल्लो 24 घण्टामा मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका सबैसो ठाउँमा पानी परेको छ। कोशी, लुम्बिनी, सुदूरपश्चिमका पनि धेरै ठाउँमा पानी परेको छ। पानी परेपछि तराई मधेसको गर्मी निकै घटेको छ। कैलाली र कञ्चनपुरमा भने आज पनि वर्षा नहुँदा गर्मी कायमै छ। देशमा सक्रिय वर्षा गराउने मौसम प्रणाली गैरातीदेखि पश्चिमतर्फ सर्दै गएको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा अझै केही घण्टासम्म थप वर्षा हुने सम्भावना छ। प्री मनसुन गतिविधि सक्रिय रहेकाले अझै केही दिन देशका विभिन्न ठाउँमा वर्षाको क्रम जारी रहने पनि विभागको अनुमान छ। यसैबीच नेपालको पश्चिम तथा मध्य तराई, मध्य नेपालमा प्रभाव पार्न सक्ने खालको मौसमीय प्रणाली विकास भइरहेको मौसमविदले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार भारतको उत्तरी मैदान क्षेत्रमा विकसित भइरहेको प्रणालीले पश्चिम तथा मध्य नेपालमा प्री मनसुन वर्षा सक्रिय हुन सक्छ। हिमाली तथा उच्च पहाड़ी पहाड़ी तराई भूभागमा समेत केही दिन मेघ गर्जन सहित वर्षा चट्याङ र हावाहुरीको सम्भावना रहेको उहाँले बताउनुभयो। केही ठाउँमा अत्यधिक वर्षा र चट्याङ तथा हावाहुरीको घटना बढ्न सक्ने भएकोले सतर्कता आवश्यक रहेको उहाँको भनाइ छ।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको बजेटले देशको अर्थतन्त्र र बजारलाई चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। आयकरको दरमा गरिएको सुधार, मध्यम आय स्तरका नागरिकलाई प्रोत्साहन र युवा लक्षित कार्यक्रमलाई बजेटका सकारात्मक पक्षका रूपमा लिएको अध्यक्ष श्रेष्ठको भनाइ छ। सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिएका प्रोत्साहनका कार्यक्रमहरूले डिजिटल अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने उहाँको भनाइ छ। लगानी सुरक्षाका लागि कर्जा असुली ऐन अगाडि बढ़ाउने र पूर्वाधार परियोजनाका अवरोध हटाउन सनसेट क्लज ल्याउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ। उद्योगीहरूका अनुसार सरकारले बजेट मार्फत समस्याग्रस्त साना तथा मझौला उद्योगीलाई कर राहत दिएको छ। व्याट तथा अन्तशुल्कमा दर्ता भएर पनि कर दाखिला नगरेका व्यवसायीले 2083 साल पुस मसान्तभित्र बाँकी कर र 1% थप रकम बुझाएमा सम्पूर्ण ब्याज जरिवाना र थप दस्तुर पूर्ण रूपमा मिना हुनेछ। वर्षौंदेखि कर विवादमा रहेका उद्योगीले पनि विवादित कर र 1% थप रकम बुझाएर मुद्दा फिर्ता लिएमा जरिवाना र ब्याज मिनाहा पाउनेछन्। यो व्यवस्थाले जरिवाना र ब्याजको डरले प्यान निष्क्रिय बनाएर बसेका हजारौं व्यवसायी पुनः औपचारिक अर्थतन्त्रमा फर्किने र लगानीको वातावरण सुधार हुने अपेक्षा छ।
2: यसैबीच उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य वृद्धि कर लगाउने सरकारको निर्णयको कड़ा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनु भएको छ। खाना पकाउने र पानी तताउने जस्ता घरायसी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्कन बाध्य हुने उहाँको भनाइ छ। घिसिङले विद्युत महसुललाई उपभोक्ता मैत्री बनाउँदै लैजान र लगाएको 5% कर तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ।
3: यसैबीच सरकारले निजी विद्यालय र क्याम्पसले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी शैक्षिक क्षेत्रका सरकारवालाहरूले तीव्र असन्तुष्टि जनाएका छन्। आज काठमाण्डुमा आयोजित अपेनको तेस्रो महाधिवेशनमा वक्ताहरूले यो करले निजी शिक्षा क्षेत्रलाई हतोत्साही र आर्थिक रूपमा थप कठिनाईमा पार्ने चेतावनी दिएका हुन्। एनप्याप्सनका अध्यक्ष सुभाष न्यौपाने र हिसानका महासचिव रामहरि सिलवाल सहित विभिन्न शैक्षिक व्यक्तित्वहरूले यस नीतिगत व्यवस्थाको आलोचना गर्दै यसले शिक्षा क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने बताउनुभयो।
2: सरकारको निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ। स्वास्थ्य बीमा बोर्डले गएको 12 गते यो निर्णय सार्वजनिक गर्दै अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेकका सबै बीमा सेवा बन्द हुने जनाएको थियो। जेठ 11 गतेको बोर्ड बैठकले गरेको निर्णय कार्यान्वयनसँगै देशभरका सयौं निजी अस्पताल तथा मेडिकल कलेजहरूबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण औषधि र अन्य नियमित सेवा स्थगित भएको छ। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब रूपियाँ भन्दा बढ़ी भुक्तानी बाँकी छ। निजी अस्पतालहरूले पनि लामो समयदेखि भुक्तानी अड्किएको र प्रक्रियागत झन्झट बढ़ेको गुनासो गर्दै आएका छन्। तर यो निर्णयबाट सेवाग्राही भने मर्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तर राख्न आग्रह गरेका छन्। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार आजदेखि सुविधा थैलीको परिमार्जित दर रेट पनि लागू भएको छ।
3: नेपाली कांग्रेसका सभापति गगन थापाले आउँदो पालिका चुनावमा पार्टीबाट उम्मेद्वार हुन लिडरशिप एकेडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। नेपाल थारू संघको पहिलो महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सभापति थापाले लिडरशिप एकेडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताउनु भएको हो। उहाँका अनुसार लिडरशिप एकेडेमी भनेको नेतृत्वको छुट्टै युनिट हो जसमा केही दिनमा खुल्ला आह्वान हुनेछ। 753 पालिकाको अध्यक्ष वा मेयरको पदमा प्रतिस्पर्धा गर्न अनिवार्य रूपमा लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नुपर्ने उहाँको भनाइ छ। नयाँ उम्मेद्वार वा दोह दिन चाहने सबैका लागि कोर्स आवश्यक रहेको उहाँको भनाइ छ। यसपटक 753 पालिका मध्ये कम्तीमा पनि 100 पालिकामा मेयर वा अध्यक्ष महिला उम्मेद्वार बनाउने पार्टीको तयारी रहेको भन्दै सभापति थापाले कोर्स पूरा गर्न महिलाहरूलाई आग्रह गर्नुभयो।
2: यसैबीच नेकपा एमाले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेताहरूले पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 राष्ट्रिय महाधिवेशनपछि को पहिलो कार्य विभाजन पठाउनु भएको हो। अन्तरपार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढ़ाउने बताउनु भएको छ। आउँदो केन्द्रीय कमिटि बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने उहाँको भनाइ छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: बेटर अप्लायन्सेसका AC, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि पानी पर्यो। पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास हुँदै बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी, विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि, निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित, पालिका चुनावमा प्रतिस्पर्धाका लागि नेतृत्व तालिम अनिवार्य गर्ने कांग्रेस सभापति थापाको भनाई, पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी खबर। दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। बबई नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर शान्तिनगर गाउँपालिका 4 हिरापुरका 47 वर्षीय भोजराज केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ब्याट्रीबाट करेन्ट प्रवाह हुँदा घाइते भएका केसीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेकोमा उपचारकै क्रम ज्यान गएको हो। यसैबीच सप्तरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। हनुमान नगर कंकालिनी नगरपालिका वड़ा नम्बर 1 भारदहमा धानको बिउ छर्न विद्युतीय मोटर मार्फत पानी तान्ने क्रममा करेन्ट लागेर 48 वर्षीय सहदेव लौगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो।
2: हेटौँडा काठमाडौँ जोड्ने चितलाङ थानकोट मार्गमा भोलिदेखि 30 गतेसम्म 14 दिन गाड़ी आवागमन बन्द हुने भएको छ। सड़क ढलान, कालोपत्र र टिवा पर्खाल निर्माणका लागि झण्डै 7.5 किलोमिटर सड़क खण्डमा काम हुनेछ। यस्तै कुलेखानी फाखेल सड़कमा पनि आजदेखि एक महिनासम्मका लागि बन्द भएको छ। हेटौँडाबाट काठमाडौँ आउजाउ गर्ने यात्रुले कुलेखानी सिस्नेरी दक्षिणकालीको मार्ग प्रयोग गर्न सक्नेछन्।
3: प्रहरीले भारतको उत्तर प्रदेशको कुशीनगर क्षेत्रबाट 453 जना नेपालीको उद्धार गरेर रूपन्देही ल्याएको छ। भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली गैराती कुशीनगर पुगेर 453 जना नेपालीलाई उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक एसपी जनक बहादुर शाहीले जानकारी दिनुभयो। आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर उनीहरूलाई भारतको कुशीनगर क्षेत्रमा पुर्याएर राखिएको जानकारी पाएपछि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको उहाँले जानकारी दिनुभयो। 8 बसमा राखेर उनीहरूलाई बिहान बेलहिया नाका हुँदै रूपन्देही ल्याइएको हो। अहिले उनीहरूको व्यक्तिगत विवरण र पहिचान संकलनको काम भइरहेको छ। उद्धार गरिएका मध्ये आधा महिलाहरू छन्। एउटा गिरोहले उनीहरूलाई उत्तर प्रदेशको कुशीनगर पुर्याएको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन शुरू गरेको थियो।
2: राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले महिला अधिकार र मानव अधिकार एक अर्काका परिपूरक भएका बताउनु भएको छ। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानव अधिकारको अवस्था सबल बन्न नसक्ने बताउनुभयो। बाल विवाहको कानूनी उमेर हद 20 वर्षबारे भइरहेका बहसप्रति संकेत गर्दै अध्यक्ष मगरले आयोगले यस विषयमा राष्ट्रिय स्तरको जाँचबुझ गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभयो। संविधान संशोधनको बहसमा लैंगिक पक्ष सुदृढ़ गर्न सुझाव प्राप्त भइरहेको उल्लेख गर्दै उहाँले इतिहासमै पहिलो पटक मन्त्री परिषदमा 40% महिला उपस्थिति र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो।
3: काठमाण्डौमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय गरेको छ। जेठ 12 हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढ़ी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जोड्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला सञ्जाल गठनको निर्णय गर्दै काठमाण्डौ घोषणा पत्रको मस्यौदा तयार पारेको छ। घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनैतिक सहभागिता, परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। इसिमोडको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरण भूमि तथा पशुपालक वर्ष 2026 महत्वपूर्ण उपलब्धि मानिएको छ र तय गरिएका एजेण्डा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय मंचहरूमा प्रस्तुत गरिनेछ।
2: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
13: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
12: हाम्रा सेवाहरू
13: ओपीडी सेवा,
12: विशेषज्ञ ओपीडी सेवा,
13: निशुल्क औषधि वितरण,
12: सशुल्क फार्मेसी सेवा,
13: फिजियोथेरापी सेवा,
12: अकुपंचर सेवा,
13: योग परामर्श सेवा,
12: क्रियाकल्प सेवा,
13: पूर्व कर्म पञ्चकर्म सेवा,
12: छार सूत्र सेवा,
13: जलौका सेवा,
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
13: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
12: विस्तृत जानकारीका लागि
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98514-2463।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर नेपाल दर्पणमा, अब विदेशका खबर। अमेरिकामा गरेको एउटा अध्ययनले मोबाइलको लतका कारण किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको देखाएको छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाको नेतृत्वमा भएको अध्ययनमा सहभागी आधा भन्दा बढ़ी किशोर किशोरीहरूले सुत्नु अघि कम्तीमा 1 घण्टा मोबाइलको प्रयोग गर्ने गरेको पाइएको छ। यसले उनीहरूको निन्द्रा, मानसिक स्वास्थ्य र पढ़ाईमा नकारात्मक असर पारिरहेको जामा पेड्रियाट्रिक्स जर्नलमा प्रकाशित लेखलाई उद्धृत गर्दै समाचार संस्था सीएनएनले जनाएको छ। पर्याप्त निन्द्रा नपाउँदा मस्तिष्कले दिनभर सिकेका कुराहरू राम्रोसँग भण्डारण गर्न नसक्ने र भावनात्मक नियन्त्रण कमजोर हुने प्रतिवेदनमा भनिएको छ। अमेरिकन एकाडेमी अफ पेड्रियाट्रिक्सले किशोर किशोरीहरूलाई हरेक रात 8-10 घण्टा निन्द्राको सिफारिश गरेको छ। प्रतिवेदनमा विज्ञहरूले यो समस्या समाधान गर्न अभिभावकहरू आफैले राम्रो उदाहरण प्रस्तुत गर्नुपर्ने बताए। अभिभावकहरूले स्क्रीन प्रयोगकै सिको गरेर बाल बालिका तथा किशोर किशोरीहरूले प्रयोग बढ़ाउने गरेको भन्दै अमेरिकन एकाडेमिक अफ पेड्रियाट्रिक्सले पूरै परिवारका लागि मिलेर स्क्रीन प्रयोग सम्बन्धी योजना बनाउन सुझाव दिएको छ। यस्तै सुत्ने कोठाबाट फोन र अन्य उपकरणहरू बाहिर राख्न पनि विज्ञको सिफारिश छ।
2: संयुक्त राष्ट्रसंघको मानवाधिकार कार्यालयले बाल बालिकाको अनलाइन सुरक्षा सम्बन्धी नयाँ निर्देशिका सार्वजनिक गरेको छ। संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्च आयुक्त भोल्कर ट्रकले सरकार तथा प्रविधि कम्पनीहरूलाई बाल बालिकाका लागि अनलाइन माध्यमलाई अझ सुरक्षित बनाउन प्रभावकारी नियम, निगरानी तथा जवाबदेहिताको व्यवस्था गर्न आग्रह गर्नुभएको छ। उहाँले डिजिटल संसारले बाल बालिकालाई शिक्षा, सृजनशीलता तथा सामाजिक सम्बन्ध विस्तारका अवसर प्रदान गरे पनि उनीहरूको सुरक्षा, गोपनीयता तथा मानसिक स्वास्थ्यमा विभिन्न जोखिम उत्पन्न गरिरहेको बताउनुभयो। उहाँका अनुसार अनलाइनमा देखिएका जोखिम स्वाभाविक नभई प्रविधि कम्पनीहरूको डिजाइन तथा व्यावसायिक अभ्यासका कारण बढ़िरहेका छन्। अन्तत स्क्रोल, स्वत चल्ने भिडियो तथा निरन्तर सूचना जस्ता सुविधाले बाल बालिकालाई अनलाइन प्रयोगको निर्भरता बढ़ाउने गरेको उहाँले बताउनुभयो। उच्च आयुक्त टर्कले सामाजिक सञ्जालमाथिको पूर्ण प्रतिबन्ध मात्र पर्याप्त समाधान नभएको स्पष्ट पार्दै अनलाइन प्लेटफर्महरूलाई नै सुरक्षित बनाउने दिशामा व्यापक पहल आवश्यक रहेको उल्लेख गर्नुभयो।
3: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटायो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाइन्। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रूबिना छेत्रीले समान 2 विकेट लिए। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन्। मलेसियाकी विनिफ्रेड डुराई सिंघमले 2 विकेट लिइन्। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्।
2: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणको साथमा हुनुहुन्छ साथी महेश केवाली।
15: आजको रंगदर्पण 23 काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव केम्पमा केन्द्रित छ। काठमाडौँको पर्यटन केन्द्र थमेलको क्यूएफएक्स छाया सेन्टरमा गएको बुधबारदेखि काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव केम्प 2026 को 23 संस्करण चलिरहेको छ। भोलिसम्म चल्ने यो सिने उत्सव केवल पर्दामा चल्ने केही चल्तीका दृश्यहरूको संगालो मात्र होइन, यो ग्लोबल स्टोरीज, लोकल भोइसेस अर्थात विश्वका कथा, स्थानीय आवाजको जीवन्त चौतारी बनेको छ। जहाँ हिमालका थुम्का, दूरदराजका गाउँ, पग्लिँदै गरेका हिमनदी र ती दुर्गम भूगोलमा बाँचेका मानिसहरूको अदम्य साहसलाई काठमाडौँसम्म ल्याएर जोड्ने माध्यम बनेका छन्।
16: हिमला जिल्लाको उत्तरी भेगमा पर्ने तिल गाउँमा हिमताल फुटेर गएको चाहिँ यो बाढीबाट होइन तिलगाउँमा यति धेरै अब मानवीय क्षति नभए पनि त्यहाँको चाहिँ इन्फ्रास्ट्रक्चरहरू जस्तै अब खानेपानी बत्ती हाइड्रो पावर त्यहाँ भएको पाँचवटा काठे पुलहरू थुप्रै खेतीयोगी जग्गा।
15: यसपटक महोत्सवको ढोका एउटा यस्तो कथाले खोल्यो जसले आधुनिक पुस्ताको भित्री द्वन्द्वलाई बडो मिठो तरिकाले कोट्याएको छ। भारतीय प्रख्यात निर्देशक त्रिवेणी राईको चलचित्र छोरा जस्तै सेप अफ मोमोको नेपाल प्रिमियरसँगै किमको औपचारिक शुरूआत भयो, जसले शहरको झिलिमिली त्यागेर एउटा हिमाली गाउँ फर्किएकी पात्रको कथा बोलेको छ। आफ्नै माटोमा फर्किएपछि परम्पराको सागुरे घेरालाई आत्मसात गर्ने कि आफ्नो स्वतन्त्र पखेटा फैलाउने भन्ने विषयले नेपाली समाजको ऐना देखाएको छ। नाम छोरा जस्तै भए पनि यसले समाजले महिलालाई हेर्ने र महिलाले आफूलाई बुझ्ने दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ।
17: तैले जब छोडिस्? अब तेरो चाहिँ के प्लान छ भन त?
18: नानी, यसले मोमो चाहिँ राम्रै बनाउँछ कि अलिकति छेचे अलिकति यताउता हुन्छ।
15: यस वर्षको केम्प कलाको उत्सव मात्र होइन, कूटनीतिक सम्बन्धको एउटा ऐतिहासिक पुल पनि बनेको छ। नेपालले स्विजरल्याण्ड र जापानसँगको कूटनीतिक सम्बन्ध स्थापना गरेको अवसरलाई किम्फले सिनेमाकै माध्यमबाट उत्सवमय बनाएको छ। नेपाल स्विजरल्याण्ड कूटनीतिक सम्बन्धको 70 वर्षगाँठको अवसरमा विशेष कार्यक्रम आयोजना भयो। त्यस्तै क्लाइम्बिङ फर लाइफ नेपाल जापान सम्बन्धको 70 वर्षगाँठ मनाउन चर्चित जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित यो चलचित्रको विशेष प्रदर्शन भयो। यो चलचित्र सगरमाथाको शिखरमा पाइला टेक्ने विश्वकै पहिलो महिला जुनको ताबेईको संघर्ष र जीवन यात्रामा आधारित छ। नेपाली खण्ड अर्थात नेपाली पानोरमामा यसपटक समकालीन नेपालका ज्वलन्त मुद्दाहरू समेटिएका छन्। चाहे त्यो सूरज कटुवालको साँझका रंगहरू होस्, उषा रजक र अर्नेस्टको गर्ल फ्रम नेपाल होस् वा भीमसेन लामाको लाखे, हरेक चलचित्रले नेपालको बदलिदो सामाजिक सांस्कृतिक र राजनीतिक रंगलाई पर्दामा उतारेका छन्। त्यस्तै जलवायु परिवर्तन र महिलाका मुद्दा समेटिएको हर क्लाइमेट स्टोरी तथा युवाका सपनाहरू बोकेको आशा ड्रीम्स इन मोशन जस्ता विशेष स्क्रिनिङले समाजको ऐना र चेतनालाई अझ फराकिलो बनाएका छन्।
19: Part of the challenge and part of the fun. It's kind of like being up in the mountains. There's nobody else to ask, so you have to figure this out yourself.
15: 29 देशका 50 भन्दा बढी कथाहरू बोकेका चलचित्र, वृत्तचित्र र छोटा फिल्महरू यो महोत्सवको मुख्य आकर्षण हुन्। महोत्सवमा देखाइने देश विदेशका वृत्तचित्र र चलचित्रले नेपाली फिल्मको स्तर बुझ्न सजिलो बनाएको छ। यस्तै महोत्सव मार्फत नेपाली चलचित्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र प्रचार गर्न सजिलो हुने विश्वास लिइएको छ। नेपाली सिने क्षेत्रलाई उभो लगाउन यस्ता महोत्सवले धुरी खम्बाको काम गरेको छ। यसलाई निरन्तरता दिन सकेमा महोत्सव मार्फत नेपाली समाज र संस्कृतिलाई विश्वमा चिनाउन र विश्वका संस्कृतिलाई नेपालमा बुझ्न समेत सजिलो हुन्छ भन्नुहुन्छ महोत्सवका निर्देशक रम्यता लिम्बु।
1: अब त मेनली नेपाली दर्शकहरूलाई बाहिर कस्तो फिल्म बनिरहेछ, के छ होइन, ग्लोबल सिनेमा के हो, कस्तो हो, नयाँ ट्रेन्डहरू के छन् भनेर एउटा ठाउँमा ल्याएर एउटा उत्सवको हिसाबले होइन एउटा रमाइलो तरिकाले ठाउँ त बनाउन खोजेका हौ, जहाँ विभिन्न समुदाय ब्याकग्राउण्डको मान्छेहरू आएर यी मुद्दा विषय वस्तु कथाहरू बारे बहस पनि गर्न सकुन्। फिल्म मेकर भएर बाहिर नेपालको मौलिक कथाहरू लैजाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय स्तरमा, त्यो पनि मेरो विचारमा एउटा त्यो अभ्यास भइरहेको छ, कन्टिन्यू पनि हुन्छ। हाम्रो प्रयास त यही हो।
20: त
2: रङ्गो दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि वर्षा केही शीतल अनुभव। पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास भइरहेको मौसमविदको भनाई।
2: बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी। विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि।
3: किमको 23 संस्करणमा कूटनीति संस्कृति र हिमालदेखि विश्व मनसम्मका कथाहरू देखाइँदै एकै थलोमा स्वदेशी र विदेशी चलचित्र हेर्न बुझ्ने सिक्ने र जान्ने अवसर।
2: मोबाइलको लतले किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको अध्ययनको निष्कर्ष। परिवारका लागि स्क्रिन समयको योजना बनाउन सुझाव।
3: र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजन र बसत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। दैलेखमा पेट्रोलियम पदार्थ उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू भएको खानी तथा भूगर्भ विभागले जनाएको छ। व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी भइरहेको हो। चीन सरकारको प्राविधिक सहयोगमा संचालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवे गाउँपालिका एक चलचलीमा पहिलो चरणको ड्रिलिङ र अन्वेषण कार्य सम्पन्न गरेको छ। व्यावसायिक उत्पादन शुरू गर्न विभागले सरकारसँग आवश्यक समन्वय गरिरहेको परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले बताउनुभयो। चीनको प्राविधिक टोलीसँगको सहकार्यमा भएका विभिन्न नमूना परीक्षणले नेपाललाई करिब 50 वर्षलाई पुग्ने मिथेन ग्यास रहेको पुष्टि भएको छ। परियोजना सफल भए इन्धन आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने विभागले जनाएको छ।
0: कर्णाली छोरी सम्मेलन आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको छ। सम्मेलन अवधिभर कर्णालीका 85 जना छोरीहरूले आफ्ना जीवन संघर्षका कथा प्रस्तुत गरेका छन्। लैंगिक तथा जातीय विभेद, महिला हिंसा, बाल विवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडी जस्ता विषयमा छलफल गरी सम्मेलनबाट आएका निष्कर्षलाई तीनै तहका सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गरिनेछ। ज्योति फाउण्डेशनले विगत एक वर्षदेखि सञ्चालन हुँदै आएको छोरी सम्मेलनको यो दोस्रो संस्करण हो। फाउण्डेशनका अध्यक्ष ज्योति कटवालले सम्मेलन 2 दिनसम्म चल्ने बताउनुभयो। सम्मेलनमा कर्णालीका 79 वटै स्थानीय तहका साथै लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहेको छ। हरेक स्थानीय तहबाट 2-2 जना छोरीहरू सहभागी भएको कटवालले बताउनु भएको छ। राउटे, राजी, कुसुन्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका छोरीहरू सहित 250 भन्दा बढ़ीको सहभागिता रहेको छ।
1: गर्मी बढ़ेर केही समयदेखि जनजीवन प्रभावित भइरहेको पश्चिम तराईमा पनि वर्षा भएको छ। आज दिउँसोपछि लुम्बिनीदेखि पश्चिमतर्फका तराईका क्षेत्रमा पानी परेको छ। पछिल्लो 24 घण्टामा मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका सबैजसो ठाउँमा पानी परिरहेको छ। कोशी, लुम्बिनी, सुदूरपश्चिमकामा पनि पानी परिरहेको छ। पानी परेपछि तराईमा मधेशको गर्मी भने घटेको छ। कैलाली र कञ्चनपुरका ठाउँमा वर्षा नहुँदा गर्मी कायम रहेको छ। त्यसमा सक्रिय वर्षा गराउने प्रणाली गैरातीदेखि पश्चिमतर्फ सर्वे गएको छ। प्रेमनसन गतिविधि सक्रिय भएको कारण अझ केही दिन देशका विभिन्न ठाउँमा वर्षाको क्रम जारी रहने अनुमान गरेको छ। यसैबीच नेपालको पश्चिम तथा मध्य नेपालमा प्रभाव पार्न सक्ने खालको मौसमीय प्रणाली विकास भइरहेको मौसमविदहरूले बताएका छन्। मौसमविद र उज्जवल उपाध्यायका अनुसार भारतको उत्तरी मैदान क्षेत्रमा विकसित भइरहेको प्रणालीले पश्चिम तथा मध्य नेपालमा प्री मनसुन वर्षा सक्रिय हुन सक्छ। हिमालय तथा उच्च पहाड़ी विभागमा समेत केही दिन मेघगर्जन सहित वर्षा, चट्याङ हावाहुरी सहितको सम्भावना रहेको उहाँले बताउनुभयो। केही ठाउँमा अत्यधिक वर्षा र चट्याङ हावाहुरीका घटनाहरू बढ़न सक्ने भएकाले सतर्कता अपनाउन पनि आवश्यक रहेको उहाँको भनाइ छ।
0: जुम्लाको हिमा गाउँपालिका वडा नम्बर 3 जोगीबाडा र नागमा गमगढ़ी राजमार्ग जोड्ने मोटरेबल पक्की पुल शिलान्यास भएको छ। वर्षौंदेखिको पहल, स्रोत सुनिश्चितता नहुँदा बन्न नसकेको पुल कर्णाली प्रदेश सरकारले स्रोत सुनिश्चितता गरेपछि पुल निर्माण हुन लागेको हो। जुम्ला प्रदेशसभा खका सांसद टेकराज पसाईले पुलको शिलान्यास गर्नुभएको छ। पूर्वाधार विकास कार्यालय जुम्लाले पुलको स्रोत सुनिश्चितता भएपछि काम अगाडि बढ़ाएको जनाएको छ। पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूप बहादुर रावलले पुल 6,34,00,000 रूपियाँ लागतमा बन्ने बताउनु भएको छ। पक्की पुल 40.84 मिटर लम्बाई र 6 मिटर चौडाई रहेको छ। पुल निर्माणका लागि ठेक्का सम्झौता पनि भएको छ। हिमा नदीमा पुल नभएका कारण वर्षौंदेखि जोगीबाडा सहितका स्थानीयले शास्ति भोग्नु परेकोमा अब पुल बन्ने भएपछि खुशी भएका छन्। धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
3: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
4: अब चिन्ता छोड्नु

0: होस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 9869177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 9840027590 र 081534328। फेरि सुन्नुहोस् है, 9840027590।
3: नम्बर 9855 56455।
4: मलाई त कस्तो भोक लाग्छ, कहीँ जाऊँ न खाजा खानु।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज
6: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु। विजय सुनचाँदी पसलमा नै किन नि, त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9848638858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: सम्पर्क नम्बर 9760071284 र 9749608040।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: रेडियो भेरी एफएम।
5: तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दैलेखमा पेट्रोलियम पदार्थ उत्पादनका लागि पहल गरिँदै व्यावसायिक उत्खननका लागि दोस्रो चरणको सम्झौताको तयारी, कर्णाली छोरी सम्मेलन वीरेन्द्रनगरमा शुरू, कर्णालीका 79 स्थानीय तहका लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरू सहभागी लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर हुम्लाको चङ्खेली गाउँपालिका दुई देउली बजारमा रहेको महादेव माध्यमिक विद्यालयको जग्गा अतिक्रमण गरी निर्माण गरिएका घटना बताइएको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै ती संरचना हटाउन अनुरोध गरे पनि सम्बन्धित व्यक्तिले अटेर गरेपछि जेसीबी प्रयोग गरी घटहरा हटाइएको हो। चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले विद्यालयको जग्गामा करिब 20 वर्ष अघि निर्माण गरेका 24 वटा घटहरा हटाउने कार्य सम्पन्न भएको बताउनुभयो। ढुङ्गा माटोले बनेका तथा जस्ता प्रकारले छाएका ती घरहरूलाई विद्यालयको स्वामित्वको जग्गामा निर्माण गरेका थिए। विद्यालयको जग्गामा घर निर्माण गरिएपछि त्यहाँ सानो बस्ती नै बसेको थियो। अतिक्रमण गरी घर बनाउने अधिकांश स्थानिक वडा नम्बर 2 को गर्खा गाउँका पुर्ख्यौली घर समेत रहेको बताएको छ। संरचना हटाएपछि उनीहरू आफ्नो पुरानो वासस्थान तर्फ फर्किएका छन्। घटहरा भत्काएपछि गाउँपालिकाले भग्नावशेष हटाउने र जमिन समेट्ने काम समेत गरेको छ। अब यो जग्गा विद्यालयले शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने जनाएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका घर संरचना चङ्खेली गाउँपालिका पहिलो पटक कडा रूपमा प्रस्तुत भएको गाउँपालिकाले जनाएको छ। अन्य ठाउँमा पनि सार्वजनिक जग्गा अतिक्रमण भएका संरचनाको खोजी र अनुगमन जारी रहेको गाउँपालिकाले जनाएको छ।
5: बाँके सिक्टा सिंचाई आयोजनालाई सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि 2,55,00,000,000 रूपियाँ बजेट विनियोजन गरेको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बाँकेमा निर्माणाधीन आयोजनाका लागि सरकारले चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि करिब दोब्बर बढ़ी बजेट विनियोजन गरेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सिक्टा सिंचाई आयोजनाका लागि 2,55,00,000,000 विनियोजन गरिएको घोषणा गर्नुभयो। चालू आर्थिक वर्ष 2082-83 आयोजनाले 1,57,00,000,000 बजेट प्राप्त गरेको थियो। आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब 1,00,00,000,000 बढ़ी बजेट विनियोजन भएको बताउनुभयो। उहाँले हाल आयोजना अन्तर्गत डुडुवा शाखा नहर निर्माण तीव्र गतिमा अघि बढ़िरहेको दावी पनि गर्नुभएको छ। जस्तै सिद्रिनिया पर्सेनीपुर र अकल घरवा शाखा नहरका लागि ठेक्का सम्झौता भई निर्माण कार्यलाई गति दिइएको उहाँको भनाइ छ। गुरुवा गाउँ र अकल घरवा उपशाखा नहर तथा पूर्वी मूल नहरका बाँकी संरचना निर्माणका लागि आवश्यक पूर्व तयारीका कामहरू पनि जारी रहेको शाहले बताउनु भएको छ। बाँकीको राप्ती सोनारी गाउँपालिका 2 अगैया स्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाका खेतीयोगी जमिनमा वर्षभरि सिंचाई सुविधा पुर्याउने उद्देश्य सहित यो आयोजना कार्यान्वयनमा ल्याइएको हो। आर्थिक वर्ष 2062-63 शुरू भएको आयोजना संशोधित गुरु योजना अनुसार आर्थिक वर्ष 2089-90 भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको निर्माणाधीन पश्चिम मूल नहर मार्फत राप्ती नदी पश्चिमी क्षेत्रका 33,766 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य रहेको छ। यस्तै पूर्वी मूल नहरबाट राप्ती नदी पूर्वी क्षेत्रका करिब 9,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याइने उल्लेख छ। संशोधित गुरु योजना अनुसार आयोजनाको कुल लागत 52,89,00,000,000 अनुमान गरिएको जनाइएको छ।
4: बाँकेको राप्ती सुनारी गाउँपालिका 7 निर्माणाधीन स्थायी तटबन्धनको बाँकेका प्रमुख जिल्लाधिकारी उच्च अधिकारीहरूको टोलीलाई स्थलगत निरीक्षण गरेको छ। निर्देशका क्रममा उच्च अधिकारीले निर्माण कार्यको प्रगति समीक्षा गर्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। 2 वर्ष अघि राप्ती नदीमा आएको बाढ़ीले तटबन्ध भत्काएपछि त्यस क्षेत्रमा कटान र डुबानको समस्या बढ़ेको थियो। त्यसपछि स्थानीयवासीले स्थायी तटबन्ध निर्माणको माग गर्दै आएका थिए। गत वर्ष कटान नियन्त्रणका लागि बाँस बालुवाका बोराको सहायताले अस्थायी तटबन्ध निर्माण गरिएको थियो। प्रमुख जिल्लाधिकारी दिल कुमार तामाङले वर्षा र बाढ़ीको जोखिम शुरू हुनु अघि नै तटबन्ध निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको बताउनुभयो। निर्माण कम्पनी साईमा दुर्गा जेबीका प्रतिनिधि राजबहादुर साईले वर्षा अघि नै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको उहाँको भनाइ छ। आगामी वर्षसम्म 500 मिटर लामो तटबन्ध निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित साईमा दुर्गा जेबीले 5 करोड़ रूपियाँको लागतमा गत वर्ष ठेक्का सम्झौता गरेको थियो।
5: बबई सिंचाई आयोजनाको 77 किलोमिटर मूल नहर मध्ये 71 किलोमिटर निर्माण सम्पन्न भएको छ। निर्माण गर्न बाँकी रहेको 6 किलोमिटर मूल नहर निर्माण तीव्र गतिमा भइरहेको छ। बर्दियाको 36,000 हेक्टरमा सिंचाई गर्ने उद्देश्यका साथ यो नहर निर्माण भइरहेको हो। आयोजनाका अनुसार हालसम्म 337 किलोमिटर शाखा र परशाखा नहर पनि निर्माण भइसकेका छन्। पूर्वतर्फका मूल नहर शाखा र परशाखा नहरको निर्माण सकिएको छ भने पश्चिमतर्फका सातवटा शाखाको 22 किलोमिटर नहर निर्माणाधीन अवस्थामा रहेको छ। भव्य सिंचाई आयोजनाका सूचना अधिकारी शेखर नाथ नेपालीले पूर्वतर्फको नहर निर्माणको काम सकिएको बताउनुभयो। उहाँले अब बाँकी मुख्य काम भनेको पश्चिमतर्फको गुलदिया नगरपालिका क्षेत्रको रहेको भन्दै केही स्थानमा जग्गाको मुआवजा दिन बाँकी रहेको बताउनु भएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
3: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
9: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
3: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
10: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
11: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
3: खुसीको खबर।
12: अब कोहलपुर नेपालगञ्ज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरुवात भएको छ।
3: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
13: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
3: साइना मेडिकल हलका सेवाहरू,
11: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
13: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
12: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
13: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
11: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
14: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
15: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
14: अरे अरे सपना, तिमी कता जान लागे कि?
16: कहाँ हुनु? नमन सपिङ सेन्टरतिर।
14: ए रमेश, पर्ख न, कता हिँडेको के?
17: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पा जाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
14: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
15: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
14: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-37-582।
15: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
3: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ।
2: उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निःशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने, राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ, सम्पर्क मोबाइल नम्बर 9858025002 र 9820441461।
5: तपाईँले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, बर्दियामा एआई एक्सरे विधिबाट भएको क्षयरोग जाँच शिविरमा 52 जना क्षयरोगका बिरामी फेला परेका छन्। बर्दियाको 3 पालिकामा गरिएको क्षयरोग जाँच शिविरमा ती बिरामीहरू भेटिएका हुन्। शिविरमा गुलरिया, राजापुर र बारबर्दिया नगरपालिकाका 4587 जनालाई एआई एक्सरे विधिबाट क्षयरोग जाँच गरिएको थियो। यीमध्ये 1163 जना व्यक्तिहरू शंकास्पद बिरामीको रूपमा भेटिएका थिए। उनीहरूलाई जी एक्सपर्ट विधिबाट खकार जाँच गर्दा 52 जनामा क्षयरोग फेला परेको विराट नेपाल मेडिकल ट्रस्टका जिल्ला परियोजना संयोजक कर्णधोर चन्दले बताउनुभयो। राजापुर नगरपालिकामा 2104 जनाको जाँच गर्दा 23 जना, बारबर्दिया नगरपालिकामा 1718 जनाको जाँच गर्दा 18 जना र गुलरिया नगरपालिकामा 765 जनाको रगत जाँच गर्दा 11 जनामा क्षयरोग पोजिटिभ फेला परेको जनाइएको छ। क्षयरोग फेला परेका बिरामीहरूलाई सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ।
4: आसामको पञ्च देवल विनायक नगरपालिका 4 मोडमा जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 3 घाइते भएका छन्। मध्य पहाड़ी राजमार्ग अन्तर्गत दार्चुलाको जुम्ला दार्चुलादेखि जुम्ला हिँडेको सतलोक आश्रम जनकपुरको बागमती प्रदेश 01/27/22/77 जीप सड़कबाट करिब 200 मिटर तल खसेको असम प्रहरीले जनाएको छ। दुर्घटनामा परि बर्दियाको बाँसकारी नगरपालिका 5 बस्ने 45 वर्षका रामप्रकाश थारू र मकवानपुर हिरौडा उपमहानगरपालिका बस्ने वर्ष 41 नवीन तुलाधरको ज्यान गएको छ। दुर्घटनामा परि घाइते भएका 2 उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो भने भएको अछाम प्रहरीले जनाएको छ। घाइते चालक सहित 3 उपचार भइरहेको छ। घाइतेहरूको बेलखेतबाट खटीको प्रहरी टोलीले तत्काल उद्धार गरेको दैलेखको राकम स्थित राकम कर्णाली आधारभूत अस्पतालमा पुर्याइएको थियो। उहाँहरूलाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको हो।
5: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रथम मेयर कप फुटबलमा सुर्खेतको चौकुने विजय शुरूआत गरेको छ। आज बिहान भएको रोमाञ्चक खेलमा चौकुने गाउँपालिकाले गुर्बाकोट नगरपालिकालाई 5-3 गोल अन्तरले पराजित गर्दै शानदार जीत दर्ता गरेको हो। हिजो वीरेन्द्रनगर रंगशालामा भएको उद्घाटन खेलमा सुर्खेतले हुम्लाको सिमकोटलाई 3-1 गोल अन्तरले हराएको थियो। कर्णाली प्रदेश फुटबल संघको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्ला र पालिका गरी 13 टीम सहभागी छन्। संघका अध्यक्ष प्रमोद हमालले प्रतियोगिताका विजेताले 4,00,000 र उपविजेताले 2,00,000 नगद पुरस्कार पाउने बताउनुभयो। प्रतियोगिताका उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई विभिन्न 7 विधामा जनै 15,000 दरले बेस्ट अवार्ड प्रदान गरिनेछ। यस्तै अनुशासन प्रवर्धन गर्ने फुटबल टोलीलाई 10,000 पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ।
4: एसियाली खेलकुद महिला टी20 सडकको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग 2 पराजित भएको छ। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटाएको। मलेसियाका एल्सा हन्टरले 48 रन बनाउँदा नेपालका रिया शर्मा 3 तथा मनिषा उपाध्याय र रुबिना छेत्रीले समान 2 विकेट लिनुभयो। कुआलालम्पुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनाएको थियो। नेपालका कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाउनु भयो भने मलेसियाका बेनिफेड दुराई सिंहहमले भने 2 विकेट लिनुभयो। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ।
5: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
4: दैनिकमा पेट्रोलियम पदार्थ उत्पादनका लागि पहल गरिँदै व्यावसायिक उत्खननका लागि 2 चरणको सम्झौताको तयारी।
5: पश्चिम क्षेत्रमा वर्षापछि गर्मी घट्यो, अझै केही दिन वर्षा कायम रहने मौसमविदहरूको अनुमान।
4: कर्णाली छोरी सम्मेलन वीरनगरमा शुरू, कर्णालीका 79 वटा स्थानीय तहका लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरू सहभागी।
5: र कर्णाली प्रदेश मेयर कप फुटबलमा सुर्खेतको चौकुने विजयको विजय शुरूआत, गुरुवाकोटमाथि 5-3 गोल अन्तरको जित। अवस्था तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
18: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
19: यति बेला साँझको 7 बजेको छ।
18: रेडियो टाइगर 90.2 मेगाहर्ज नामै काफी छ।
20: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
21: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
20: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
19: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
21: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राणगारिक तथा रासायनिक मलखात, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याम बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाई सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिते धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोप राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
0: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053000450।

0: Radio Tiger Studio Time. यति बेला रात्रिको 9 बजेको छ. गर्जन छ सधैँ बाघ झैं. रेडियो टाइगर 99.2 मेगाहर्ज.
1: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद. आजलाई हाम्रो नियमित प्रसारण यति नै. तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ. शुभरात्री.

0: आज म तपाईँलाई घुमाउनु लान्छु तीर्थ। सधैँ हजुरको कच कच कच कहिले छोराले घुमाउनु गएन भन्नुहुन्छ, आज तीर्थ जाने, अब उतै मन्दिर सन्दिर घुम्ने, उतै रमाएर आउने हुन्न बा
1: तीर्थ। हेरिदिनु आएर छोराले तीर्थ राख्नु
2: भयो
1: हुन्छ हुन्छ

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाँच्छ।